0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 1 गते शुक्रबार, सन् 2026 मे 15 तारीक जेठ कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती छिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
0: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण।
1: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
3: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अब यो हिसाबले हामीले गरेको पहिरोले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौं।
0: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द्व होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड।
1: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: ताया कैरनमा अब खबरको सिलसिला। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़का साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थिति लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोडेम वाग्ले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवार दिनुभएको थियो। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनु पर्ने उनीहरूको भनाइ छ। सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्। सभामुखको रूलिङ बाध्यकारी हुन्छ, रूलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाब दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो, तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाब दिन संसद पुग्नुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन अर्थमन्त्री सोडेम वाग्ले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए।
7: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको छ। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभएको छ। उहाँले आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
6: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
7: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
6: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ, त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती तिर्ने र तिथि बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, किसानका लागि अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड जोडका साथ उठ्ने गर्छ, तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन। यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्रांगारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरोकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत नै जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: पहिला चाहिँ के भन्छ, रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन, त अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमास घाँसहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अब यो हिसाबले हामीले गरेको पहिरोबीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौ।
6: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्राङ्गारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी,
7: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। र त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
6: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी छौँ।
4: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।

0: राखिएको छ। सुशासनका सय बुदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावास छन्। सबै कूटनीतिक नियोगमा 238 जना कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 जनाको दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
1: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा

0: धाउँदै सकिसक्यो, अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न, नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकर्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर, चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहब्दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्याशित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर, इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा, गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्ड लिंकलाई कर छलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्याय अधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्याय अधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिंक कम्युनिकेशनलाई 7.36 अर्ब रूपियाँ कर छलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बहालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यातमा बजारमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: नाउ एउटाको गाउँ एउटाको
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
1: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड़,
0: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसके, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ।
2: मर्सङ एफएम 95 मेगाहर्ज।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
10: दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: समृद्ध आधुनिक खरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका चार जगत लम्सुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका बुलबुले लम्सुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पचास मेगावाट मर्सङ्गी बेसी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन, सिटिजनको नेतृत्वमा चारवटा बैंकको ऋण लगानी सम्झौता, सामाजिक सञ्जालबाट मानव सेवा आश्रममा रहेका एक पुरूषको परिवार सम्पर्कमा शुक्रबार पारिवारिक पुनर्मिलन हुँदै, दौड़दी एकमा सार्वजनिक सुनवाई, उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ। अब समाचार विस्तारमा। दिव्यज्योति हाइड्रो पावर लिमिटेडद्वारा रमजुङ स्थित मर्सङ्गदी नदीमा निर्माण शुरू गरेको 50 MW मर्सङ्गदी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ। मर्सङ्गदी गाउँपालिका 6-9 र बेसी शहर नगरपालिका 6 र 10 वडा क्षेत्रभित्र निर्माण शुरू भएको सो आयोजनामा सिटिजन्स ब्याङ्कको नेतृत्वमा चारवटा ब्याङ्कले 7 अरब 50 करोड़ रूपियाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। सो आयोजनामा सिटिजन्स सहित प्रभु ब्याङ्क, नेपाल एसबीआई ब्याङ्क र एनआईसी एसिया ब्याङ्कले ऋण लगानी गर्ने भएका हुन्। एक कार्यक्रमका बीच प्रवर्तक दिव्याज्योति हाइड्रो पावर लिमिटेड र ब्याङ्कहरू बीच ऋण सम्झौता हस्ताक्षर भएको हो। कुल लागत करिब 11 अरब 30 करोड़ रूपियाँ अनुमान गरिएको सो आयोजनामा 67% ऋण र 33% सो पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। आयोजनामा प्रवर्धकले 3 अरब 80 करोड़ रूपियाँ सो पुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ। बेसर नगरपालिका तथा मर्सङ्गदी गाउँपालिका भई बहने मर्सङ्गदी नदीमा केही स्थानिक अवरोधका बावजूद पनि आयोजना निर्माण कार्य शुरू भएको छ। यसअघि बेसर नगरपालिका वार्ड नम्बर 6, 7 र 10 अन्तर्गत योजना आयोजना निर्माण गर्ने योजना भए पनि बेसर बजार क्षेत्रमा जलविद्युत आयोजना बन्न नदिने स्थानीयको विरोधपछि स्थान र डिजाइन समेत परिवर्तन भएको हो। आयोजनाबाट वार्षिक 312.602 गिगावाट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस अनुसार हिउँदमा 112.099 गिगावाट घण्टा र वर्षायाममा 200.503 गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य छ। आयोजनाबाट उत्पादन हुने बिजुली आयोजनाको विद्युत गृहबाट करिब 8 किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको उदिपुर सब स्टेशनमा जोडेर राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ। 2075 भदौ 10 गते विद्युत खरिद बिक्री सम्झौता भएको आयोजना उत्पादन अनुमति पत्र भने 2074 असोज 1 गते प्राप्त गरेको थियो। आयोजनामा 30 महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड़ने लक्ष्य राखिएको दिव्यज्योति हाइड्रो पावरका निर्देशक संजीव नेउपानेले बताउनुभयो। लमजुङ सदरमुकाम बेसर स्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका एक पुरूषको परिवार सम्पर्कमा आएका छन्। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भएपछि अर्जुन मानव सेवा भनिने व्यक्तिको परिवार आश्रमको सम्पर्कमा आएको हो। 2078 मंगिर 15 गते मध्यनेपाल नगरपालिका 10 हाँडीखोलाबाट उद्धार गरी आश्रममा ल्याएको थियो। गाउँमा अपरिचित र व्यवहारसी हुँदै गरेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्धार गरी मानव सेवा आश्रममा ल्याएको थियो। मानव सेवा आश्रमले आश्रममा आएका विभिन्न क्रियाकलाप एवं गतिविधिहरूलाई सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा राखेपछि सो व्यक्तिलाई चिन्ने व्यक्तिहरूले परिवारसम्म पुर्याएका थिए। विगत 5 वर्षदेखि आश्रममा रहँदै आएका ती व्यक्तिलाई हाल प्रवासमा रहेका उनका आफ्नै भाइले पहिचान गरेको आश्रमले जनाएको छ। पारिवारिक सम्पर्कमा आएसँगै ती व्यक्तिलाई लिनका लागि शुक्रबार उनको परिवार बेसर आउने भएको छ। शुक्रबार पारिवारिक पुनर्मिलन गराई जिम्मा दिइने मानव सेवा आश्रम बेसी शहरको संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो। करिब 40 वर्षीय अर्जुन भनिने ती व्यक्ति विगत 6 वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएको परिवारले जनाएको छ। चितवनको भरतपुर नगरपालिका अन्तर्गत मंगलपुर थाई ठेगाना खुलेका ती व्यक्ति 6 वर्ष अघि आफ्नो आमा र बुवाको निधन भएको र काजक्रिया सकिएपछि विरक्तिएर घर परिवारसँग सम्पर्क विहीन बनेका थिए। परिवारले उनको खोजी गरे पनि नभेटेको र हाल सम्पर्कमा आएसँगै खुशी भएका छन्। सहाराविहीनहरूले आश्रय दिँदै आएको मानव सेवा आश्रममा हाल 25 जनाले आश्रय लिइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ। दोर्दी गाउँपालिका वडा नम्बर 1 भारदीमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष 82-83 वडा कार्यालयबाट प्रभाव भएका सार्वजनिक सेवा सञ्चालन गरिएका योजना तथा कार्यक्रमबारे सेवक रहेको पृष्ठ पोषण संकलन गर्ने उद्देश्यले वडा कार्यालयले सुनवाई आयोजना गरेको हो। कार्यक्रममा सरकारवाला निकाय, सेवाग्राही, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालयबाट चालू आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था, आगामी कार्यक्रम तथा जनापेक्षाबारे खुला छलफल गरिएको थियो। सहभागीहरूले वडा कार्यालयबाट प्रदान गरिएका सेवा, विकास निर्माणका कार्य तथा योजनाको प्रभावकारिताका विषयमा आफ्ना सुझाव, जिज्ञासा र धारणा राखेका थिए। कार्यक्रममा उठाएका प्रश्न तथा सुझावमाथि वडा कार्यालयका तर्फबाट आवश्यक जवाब तथा प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष अधिकारीले जनप्रतिनिधि र नागरिक बीचको सम्बन्ध र थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सार्वजनिक सुनवाई महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले जनताको सुझाव सहभागिताले वडा कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। यसैबीच उपभोक्ता समितिलाई प्रोत्साहन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष 82-83 उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सबैभन्दा छिटो योजना सम्पन्न गर्ने ठूलो सोरादेखि रोडसम्म गोरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष दानबहादुर अधिकारी सम्मानित भएका थिए। त्यसै गरी दुईटा योजनामा सचिवको जिम्मेवारी सम्हाले सफलतापूर्वक काम सम्पन्न गरेको भन्दै सुखबहादुर गुरूङ र अमरधोज तामाङलाई सम्मान गरिएको थियो। शारीरिक अपाङ्गता हुँदाहुँदै पनि योजनाको अध्यक्ष भई सक्रियतापूर्वक काम गरेको भन्दै खुला शर्मालाई विशेष सम्मान गरिएको थियो। त्यस्तै चालू आर्थिक वर्षको सबैभन्दा ठूलो योजनामा अध्यक्षको भूमिका निर्वाह गरेको भन्दै ऋषिराम अधिकारीलाई पनि सम्मान गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा सम्मानित व्यक्तिहरूलाई दोसल्ला प्रशंसा पत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो। स्थानीयवासीहरूले यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिक बीचको सम्बन्ध सुदृढ़ हुनुका साथै विकास निर्माणप्रति उत्तरदायित्व र पारदर्शिता बढ़ाउने विश्वास व्यक्त गरेका छन्। सामाजिक परिवर्तनका लागि सक्रिय संस्था नेपाल परिवर्तन निर्माता युवा नेतृत्वले बुधबार सुन्दर बजार तथा रायना 7 हरबोट क्षेत्रमा सडक कुकुरलाई खुवाउने अभियान सञ्चालन गरेको छ। संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमसुङ र लायन्स क्लबको सहयोगमा करिब 80% कुकुरलाई खाना खुवाएको जनाएको छ। सड़कमा रहेका कुकुरहरूप्रति माया, जिम्मेवारी र मानवीय भावना अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्नु संस्थाको उद्देश्य रहेको जनाएको छ। यसअघि पनि संस्थाले सरसफाई अभियान, कुकुर विरोधी जागरूकता अभियान लगायतका विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। समाज परिवर्तन साना साना सकारात्मक कार्यबाट हुन शुरू हुन्छ भन्ने सन्देश फैलाउने उद्देश्य सहित यो अभियान आयोजना गरिएको हो। संस्थाले अभियानलाई अझ प्रभावकारी बनाउन तथा धेरै मानिससम्म सन्देश पुर्याउन संचार माध्यम तथा सरकारवालाको साथ र सहयोगको अपेक्षा गरेको छ। समाजमा परिवर्तन केवल भाषणले होइन सेवाभाव र सहकार्यले सम्भव हुन्छ भन्ने उदाहरण देखाएको संस्थाले उल्लेख गरेको छ। सड़कमा रहेको निर्दोष जीवप्रति देखाएको माया, जिम्मेवारी र मानवीयताले समाजमा सकारात्मक सन्देश दिएको संस्थाले जनाएको छ।
3: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा ठिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
9: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 9846-90301, 9846-74-065।
10: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इन्टरनेशनल पेमेन्ट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: मर्सेङ FM 95 MHz।
2: विश्रामपछि अब बाँकी समाचार। शहरी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङ जिल्ला अदालतबाट 5 महिना 1 दिन कैद सजाय फैसला भएका प्रतिवादी कमल जोशी पक्राउ परेका हुन्। लमजुङको मध्य नेपाल नगरपालिका 6 निवासी जोशीलाई इलाका प्रहरी कार्यालय फोलेटारको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि लमजुङ जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ। लमजुङमा फेन्सी संघका व्यवसायीहरूको अन्तर्क्रिया तथा भेला सम्पन्न भएको छ। बिहिबार संघका अध्यक्ष विजय घिमिरेको अध्यक्षतामा नेपाल फेन्सी व्यवसाय महासंघको संघर्ष समितिका संयोजक हेटौड़ा पोखरा, चितवनका अध्यक्षहरू, पूर्व अध्यक्षहरू तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूसँग अन्तर्क्रिया भएको हो। कार्यक्रममा व्यापारीहरूको साझा छाता संगठनलाई अझ सशक्त, प्रभावकारी तथा एकबद्ध बनाउने उद्देश्य सहित व्यवसायीहरूले भोग्दै आएका विविध समस्या, चुनौती तथा तीनका समाधानका उपायबारे गहन छलफल गरिएको थियो। भेलामा विशेष गरी धरधनी, घरधनी तथा सटर भाड़ामा सञ्चालनमा रहेका व्यवसायहरूबीच करको दायरा, आपसी समन्वय र सहकार्यलाई व्यवस्थित बनाउने विषयमा समेत महत्वपूर्ण विचार आदान प्रदान भएको सहभागीहरूले बताएका छन्। त्यसै गरी नेपाल सरकारद्वारा लागू गरिएको कर प्रणाली, मूल्य समायोजन तथा व्यवसाय मैत्री वातावरण निर्माणका विषयमा केन्द्रित रहेर छलफल गरिएको जनाएको छ। कार्यक्रममा सहभागी विभिन्न जिल्लाका प्रतिनिधिहरूले व्यवसायहरूको हक हित संरक्षण, एकता तथा साझा आवाजलाई बलियो बनाउँदै आगामी दिनमा थप सशक्त रूपमा अघि बढ़नुपर्ने आवश्यकता औल्याएका थिए। अन्तर्क्रियामा उपस्थित सहभागीहरूले सुझाव तथा एकबद्धताले व्यवसाय एकताको भावना अझ मजबूत बनेको आयोजकले विश्वास लिएको छ। लमजुङको रायनस नगरपालिका वडा नम्बर 10 स्थित प्यारजुङ गाउँ आसपासमा फोहोर संकलन तथा व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ। सफा गाउँ स्वास्थ्य जीवन भन्ने उद्देश्य सहित सञ्चालन हुने उक्त अभियानमा स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी हुने भएका छन्। अभियानमा प्यारजुङ गाउँवासी, रायनस 10 का युवाहरू तथा नेपाल परिवर्तन सिपाही समूहको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजक अनुसार अभियानका क्रममा संकलन गरिने फोहोरलाई पुनः प्रयोग तथा पुनः प्रशोधन गर्ने योजना सहित व्यवस्थापन गरिने स्थानीय सुरेश गुरूङले जानकारी दिनुभयो। यसले वातावरण संरक्षणसँगै दिगो सरसफाईमा योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय युवाहरूले रायनस नगरपालिकासँग फोहोर संकलनका लागि आवश्यक सवारी साधन, ट्रक, गाड़ी उपलब्ध गराइदिन अनुरोध गरेका छन्। उनीहरूले फोहोर संकलनपछि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्वयं लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। अभियानका आयोजकहरूले यो कार्यक्रमलाई सफल बनाउन स्थानीय समुदाय, सरकारवाला निकाय तथा युवाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाण सहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगको अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमा उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा ईमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालवाला तथा आकाश अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायतका दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। वाणिज्य बैंकले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने सातवटाले घटाएर 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। जेठमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% छ। लामो समयदेखि बैंकहरूसँग कर्ज लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खरब रूपियाँ भन्दा धेरै कर्ज दिन मिल्ने रकम छ। कर्ज प्रवाह कमजोर भएकाले बैंकहरूले 2.50-3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79 अरब निक्षेप रहेकोमा 58 खरब 77 अरब रूपियाँ मात्रै कर्ज लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याजदर 4-4.5% रहेकोमा नेपाल राष्ट्र बैंक अनुसार चैत महिनामा उपभोक्ता मुद्रा स्फीति दरमा 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याजदर भने तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ। मर्सिङ्गी समाचार अहिले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: 50 मेगावाट मर्सङ्गी बेसी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सिटिजनको नेतृत्वमा 4 बैंकको ऋण लगानी सम्झौता सामाजिक सञ्जालबाट मानव सेवा आश्रममा रहेका एक पुरूषको परिवार सम्पर्कमा शुक्रबार पारिवारिक पूरण मिलन हुँदै दौडी एकमा सार्वजनिक सुनवाई उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।
1: मर्सिङ्गी FM 95 मेगाहर्ज।
5: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
6: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै।
6: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो।
8: होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लम्जुङ। सम्पर्क फोन 0665520209।
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
11: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
13: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन दुई
1: कोलासत्तरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरूङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन दुई भव्य प्रदर्शन हुँदैछ।
0: चर्चित निर्देशक एवं नायक गोरे गुरूङद्वारा निर्देशित चलचित्र वासवन्दन दुई
1: मनोज गुरूङ, प्रमिला गुरूङ, टिकाराम घले, कुपिना गुरूङ, तेग गुरूङ, यमुना गुरूङ, विक्रम राणा मगर, लक्ष्मी गुरूङ, प्रीति घले, किसान गुरूङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
0: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12 बजे र 3 बजे, स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट बेसिसर साग।
1: टिकट दर ₹300 र ₹500।
0: सम्पर्कको लागि निर्देशक गोरे गुरूङ 97660102686, यमुना तमिसो 97694992230।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका

0: को झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
0: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
0: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
11: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
13: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बैसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुनै नै फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। न कुनै नै सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: आदरणीय श्रोता नमस्कार। आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम स्वास्थ्य सरकार एडिसिएस नमूना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एण्ड स्केल अप अन्तर्गत तयार गरिएको साप्ताहिक रेडियो कार्यक्रम। यो कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडार 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र तपाईँले एकैसाथ सुन्न सक्नुहुन्छ भने रेडियोको फेसबुक पेजहरू र हाम्रो पात्रो मार्फत पनि सुनिराख्नु भएको छ। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नसर्ने रोगहरू नन कम्युनिकेबल डिजिजको बारेमा जनचेतना अभिवृद्धि गर्नु, साथसाथै समाजमा लुकेर रहेको पहिचान नभएको रोगहरू अथवा रोगहरू भएर पनि खुलेर आफ्नो रोगको बारेमा समस्याको बारेमा जानकारी लिनुभएको छैन अथवा अस्पतालसम्म जान सक्नुभएको छैन भने यो कार्यक्रम अझ तपाईँहरूको लागि विशेष हुनेछ। गएको हप्तामा हामीले तपाईँहरूलाई चिनी रोगको बारेमा अथवा सुगरको बारेमा कुराकानी गरेका थियौं र कति धेरैजनाको जिज्ञासाहरू कार्यक्रममा आइरहेको थियो र तपाईँहरूको जिज्ञासा सल्लाह सुझावको लागि पनि म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। र आज भने कार्यक्रममा हामी एकदमै आफैलाई परेपछि आफ्नो परिवारमा परेपछि मात्रै थाहा हुने र सामान्यतया हेलचक्राई गरिने र ठूलो दुर्घटना भइसकेपछि त्यसले चाहिँ नराम्रो असरहरू लिएर आउने समस्या अथवा मस्तिष्क घातको बारेमा कुराकानी गर्नेछौ र मस्तिष्क घातको बारेमा तपाईँहरूलाई डाक्टरद्वारा हामी जानकारी दिनेछौ। आउनुहोस् कार्यक्रममा हामी डाक्टरको आवाजलाई जोड्नेछौ।
1: न्युरो सर्जन, नेपालीमा चाहिँ स्नायु शल्य चिकित्सक भन्छ, नर्विक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छु। हाल आज एनोरिजमको बारेमा केही सुझावहरू लिएर आएको छु। एनोरिजम भनेको चाहिँ यो किसिमको आर्ट्री, जसलाई नेपालीमा नसा पनि भन्छ, त्यो नसाको भित्तामा एक किसिमको घाउहरू जस्तै बढ्दै गएर त्यो एक किसिमको बलुनको आकारमा परिवर्तन हुँदै आउँछ र केही कारणले, धेरै कारणहरूले, जस्तै कि ब्लड प्रेसर भयो, सिगरेट स्मोकिङ भयो, अल्कोहल धेरै मात्रामा खायो या स्ट्रेसहरू, त्यसमा धेरै कारण छ। कहिले नै वेदर चिसो तातो चेन्जहरूले गर्दाखेरि कन्स्टिपेसन भयो, धेरै क्रोनिक कफ हुन्छ, धेरै खोकी भयो भनेदेखि त्यस्ता फ्याक्टरहरूले गर्दाखेरि त्यो बलुन जस्तो भएको नसा फुट्छ र त्यो त्यहाँबाट ब्लिडिङ हुन्छ, रक्तस्राव हुन्छ, त्यो चाहिँ दिमागको चारैतिर युजुअली फैलिन्छ र त्यसलाई चाहिँ सब एरेक्टोनल हेमरेज, एनोरिजम फुटेर भएको भनिन्छ। यो एकदमै नराम्रो रोग हो। यो चाहिँ ब्रेन हेमरेज हुने, ब्रेन हेमरेजले गर्दा हुने मृत्युहरूमा प्रमुख कारक चाहिँ एनोरिजम रक्सरले गर्दा हुन्छ। संसारभरि 100 मा 50 जना अस्पतालै पुग्न ल्याउँदैन। जो 50 जना अस्पताल पुग्छन् त्यो 50 जनामा पनि 25 जनालाई जुन उपचार चाहिने हो, अपरेसन गर्नुपर्ने, त्यो एनोरिजम क्लिपिङ गर्नुपर्ने या कोइलिङ गर्नुपर्ने, जुन एउटा डेफिनेट उपचार चाहिन्छ, त्यो उपचार गर्नुभन्दा अगाडि नै मृत्यु भइसकेको हुन्छ। यस्तो हो, किनभनेदेखि एकचोटि ब्लिडिङ फुटिसकेको त्यो एउटा भनौँ एउटा पाइप हो जुन फुटेको छ, केही समयको त्यो टालेको हुन्छ क्लटहरूले गर्दाखेरि, तर सेकेन्ड टाइम त्यो फुट्यो भनेदेखि त्यो रगत गएको गएको हुन्छ र मान्छेको मृत्यु हुन्छ। यो चाहिँ धेरै कारणहरू छन् यो एनोरिजम हुने। युजली चाहिँ मान्छेको यो जन्मजात जेनेटिक हेरिडिटरी कारणहरूले गर्दाखेरि हुन्छ। पहिला सानो हुन्छ, त्यो सानो बलुन जस्तो हुन्छ, त्यो बिस्तारै बढ्दै गर्दा पछि गएर भनौँ न 40 वर्षपछि चाहिँ युजली यो फुट्छ र ठुलो साइजको भएर फुटेको हुन्छ। अरू कारणहरू मध्ये चाहिँ कहिलेकाहीँ चोटपटकहरू भयो र अर्को चाहिँ इन्फेक्सन, दिमागमा पनि इन्फेक्सनहरू भएको छ भनेदेखि त्यसले पनि एनोरिजमहरू हुन्छ। यो एनोरिजम फुटेको लक्षणहरूमा सबैभन्दा कमन जुन देखा पर्दछ त्यो हो एकदमै नराम्रो टाउको दुख्ने। मान्छेहरूले, हरेक मान्छेले टाउको दुखाइ कस्तो थियो भन्दाखेरि एउटै चिज व्याख्या गर्छ, त्यो के भनेदेखि नि जिन्दगीको सबैभन्दा नराम्रो टाउको दुखाइ भन्छ। जो बोलिरहेको हुन्छ तिनीहरूले त्यस्तो हुन्छ, म अधिकांश त बेहोसै भइसकेको हुन्छ, अचेत अवस्थामै हुन्छ। त्यसमा सबैभन्दा कमन देखिने लक्षण चाहिँ नराम्रो टाउको दुखाइ हो, अनि त्यसपछि त्यो सँगसँगै उल्टीहरू हुँदै जाने या त शरीरमा कुनै अङ्गहरू प्यारालाइसिस भएर जाने, आवाज नहुने, दृष्टिहरू कम हुने जाने, चाहिँ यो जो होस नहुने बिरामीहरूमा यस्तो चिजहरू देखिन्छ। बाँकी त धेरै कोमामै कोमाको अवस्थामा पनि आउनुहुन्छ। अब यसको यो रोगको चाहिँ रोग कन्फर्म गर्नलाई चाहिँ हामीले सिटी स्क्यान, सिटी एन्जियोग्राम, एमआर एन्जियोग्राम, डिएसए जस्ता प्रविधिहरू छन् जसले कि यो रोग आजकल सजिलैसित अलमोस्ट 99.9% चाहिँ यो रोग चाहिँ पत्ता लाग्छ र उपचारमा चाहिँ मदत गर्छ। अब यो रोग कसलाई छ भन्न गाह्रो छ, होइन कसलाई छ भन्न गाह्रो छ। अनि हामीहरू 5 महिना मध्येको एकजनालाई एनुरिजम होला त्यहाँनिर, तर हामीमा के छ भनेदेखि जबसम्म समस्या चाहिँ अलिकति ठुलो हुँदैन, जस्तै टाउको दुखाइ छ भनेदेखि हामी सकेसम्म अब औषधि आफै नै खाएर घरमा बस्दिन्छौँ, अस्पतालहरू जाँदैनौँ, या अस्पताल गएर पनि जाँचहरू छ भनेदेखि त्यो जाँचहरू गराउँदैनौँ। सायद यदि यस्तो चिजहरू छ र जाँच अस्पताल जानुहुन्छ भनेदेखि पक्कै पनि हो केही चिजहरू देखेर यो रोग चाहिँ अर्ली नै पत्ता लगाउन सकिन्छ। यसको उपचार प्रविधि चाहिँ मेन चाहिँ अब मेन जुन सबैभन्दा राम्रो छ संसारभरि त्यो चाहिँ के भनेदेखि अपरेसन गरेर यसलाई टाल्नुपर्छ, यसलाई क्लिपिङ भन्छ, त्यो एउटा सानो खिप जस्तो हुन्छ त्यसले चाहिँ क्लिप गरिदिने हो। अर्को प्रविधि चाहिँ तपाईँको कोइलिङ भन्छ, कोइलिङ भन्छ त्यो चाहिँ इन्डोभास्कुलर डिफरेन्ट अप्रोचहरूमा भन्छ, जुन कि हाम्रो देशमा अहिले त्यति राम्रो विकास भइसकेको छैन, सुरुवाती चरणमै छ। अनि यही दुईटा अप्सन चाहिँ ट्रिटमेन्ट अप्सन। अब यसबाट बच्नलाई मेन चिज चाहिँ तपाईँको फेरि दुई चारवटा चिज छ जुनमा तपाईँले एकदमै ध्यान दिनुपर्छ। स्मोकिङ हेर्ने हो भनेदेखि 100 मानिस 60-70 जना चाहिँ चुरोट पुग्ने मान्छेहरू, त्यस कारण स्मोकिङ इज नम्बर वान फ्याक्टर, रिस्क फ्याक्टर। यस्तै अरू फ्याक्टरमा चाहिँ ब्लड प्रेसर, तपाईँलाई ब्लड प्रेसर छ भनेदेखि त्यो ब्लड प्रेसर कन्ट्रोलमा राख्नु पर्यो, औषधि दिन्छ भने औषधि खानु पर्यो, ओहो ब्लड प्रेसरको औषधि त सकेसम्म नखाऊ खाएर नि जिन्दगीभर खानुपर्छ भन्ने जुन कन्सेप्ट मानसिकताहरू छ नि त्यहाँबाट अब हट्नु पर्यो। खाने तपाईँलाई रोग छ भनेदेखि त्यसको औषधि त खानु पर्यो, त्यसमा ब्लड प्रेसरलाई कन्ट्रोलमा राख्नु पर्यो, रक्सीहरूको मात्रा र लिमिट हुनु पर्यो, होइन धेरै अल्कोहल खाने भयो भनेदेखि पनि त्यो एनर्जन सजिलै पुग्छ। यो रिस्क फ्याक्टर हो। हजुरलाई
2: याद छ के भएर आउनुभएको थियो?
3: मलाई एकदमै टाउको थियो, साह्रै टाउको थियो, टाउको दुखेर मैले कतै केही गर्न सकिनँ। अन्त हामी ठुलो लैजा छ मलाई टाउको थियो, मलाई सहन सकिनँ भनेर लिएर आयो। त्यो हस्पिटलमा ल्याइकन म भित्र पसेर त्यसलाईदेखिको मलाई सन्चो भयो, राम्रो त्यही खुसी छ।
2: अनि यहाँ जाँचहरू गरिसकेपछि के समस्या छ भनेर तपाईँलाई थाहा छ?
3: केही थाहा छैन।
2: अपरेसन गर्नुपर्छ भन्ने कुरा थाहा जानकारी गराएको थियो?
3: हजुर
2: गराएको थियो।
3: त्यो बेला त अब हजुरले काँधे आएर भित्र हुन्थ्यो के गर्थ्यो थाहा पनि छैन, आनन्द। अनि अपरेसन गरेर भोलिपल्टदेखिबाट म एकदम राम्रो
2: भएछ। एक्चुली कुनै पनि मेजर सर्जरीहरू गर्दाखेरि हामीले चाहिँ पेसेन्ट भन्दा पनि पेसेन्टको जो रिलेटिभ्सहरू हुन्छ उहाँहरूलाई हरेक चिजको राम्ररी एक्सप्लेन गराएको हुन्छ। त्यस्तै उहाँको बारेमा हामीले उहाँको छोरा छोरीहरूसँग चाहिँ सबै एक्सप्लेन गराएको हुन्छौँ। युजली डाइरेक्ट जो बिरामी छ नि, एउटा त बिरामीको अवस्थाले गर्दा पनि हामी त्यति प्रष्ट उपचार हामी डिस्कस गरेको हुँदैनौँ, तर उहाँको परिवारसँग चाहिँ सबै रोगको बारेमा हामी छलफल गरेको हुन्छौँ। उहाँको केसमा पनि त्यस्तै भएको थियो। त्यही पनि अपरेसन गर्नुभन्दा इभिनिङमा उहाँ मलाई याद छ, म आएर आमालाई भेटेँ नि, त्यो बेला हामीले आइसियुमा राखेको छ। किनभनेदेखि यस्तो यो ब्रेन हेमरेज भएको बिरामीहरू युजली आइसियुमा राख्नुपर्ने हुनसक्छ, किनभनेदेखि उहाँ चाहिँ त्यो एउटा ब्रेन हेमरेज भएर आउनुभएको बिरामी, यसलाई चाहिँ एनुरिजम रप्चर हुन्छ। एनुरिजम भनेको चाहिँ ब्रेनको चाहिँ सबैभन्दा क्रिटिकल कन्डिसन हो, त्यो रप्चर भएर आउनुभएको र त्यस्तो चाहिँ फेरि पनि रप्चर भयो भनेदेखि मान्छेको ज्यानै जाने, अलमोस्ट 100% नै ज्यान जाने सम्भावना हुन्छ। त्यसरी हामी आइसियुमा राखेको आइसियुमा राखेर उपचार गर्छौँ र उहाँको पनि त्यही गरेको थियौँ। अपरेसन भन्दा बेलुकी आएर चाहिँ मैले आमालाई त्यसो त हजुरको सानो रगत टाउकोमा रगत के अरे खुन जमेको छ, नसालाई त्यसलाई सानो सानो सर्जरी गरेर त्यसलाई पाल्नुपर्छ है भन्ने चाहिँ जानकारी गराएको। अब हुँदै हुँदैन, अवश्य पनि हुँदैन, कहिले पनि हुँदैन। यो एनोरिजम भन्ने रोग जुन नसा फुटेको छ त्यसलाई टालिसके टालेर त्यो टाल्दाखेरि नै हामीले त्यहाँनिर धेरै जाँच गर्ने प्रविधिहरू हुन्छ, सबै हेर्दाखेरि नै त्यो फेरि अब कतैबाट लिक हुने सम्भावना हामीले देखेको छैनौँ। र हामीले यो अपरेसन गरिसकेपछि आज पनि हामीले एनजिओ गरेको पनि हेर्दा पोस्ट अफ एनजिओ गरेर हेऱ्यौँ, त्यो कतैतिर केही छैन, सबै कुरो राम्ररी बन्द भएको छ। ठिक छ, तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँले त देख्नु भएछ नि नाम मैले पहिलादेखि अहिलेसम्म यो हप्ता आठ दिनको बिचमा
3: आमाको चाहिँ अवस्था चाहिँ कस्तो थियो भने घरमा एकदमै टाउको बिकेर उहाँ चाहिँ सहनै नसकेर एकमा चाहिँ टाउकोसम्म मात्रै बसिरहनु हुन्थ्यो। अनि त्यसपछि हामीले चाहिँ अब उही अब गाउँ घरमै मेडिकलमा चेक गर्ने, अनि त्यसपछि उहाँहरूले सिटामोल दिनुभएको थियो, अनि सिटामोल खाँदा अनि सिटामोलले त्यो औषधिहरू गर्ने बेलासम्म टाउको दुख्न सक्छ हुने, अनि त्यसपछि त्यो औषधिले छोड्दै आइसकेपछि चाहिँ टाउकोसम्म सुरु भइहाल्ने त्यस्तो भयो। अनि एकपल्ट एकपल्ट हाम्रो आमालाई चाहिँ शनिबार चाहिँ यहाँ हामीले इमर्जेन्सीमा पनि लिइरहेको थियौँ, अनि उहाँलाई इमर्जेन्सीमा ल्याउँदा चाहिँ उहाँ एकैछिन धाउनु भयो, अनि धाउनु भइसकेपछि चाहिँ हामीले अब आतेर लिएर हामीले अनि आतेर ल्याउँदा यहाँ लिएर चाहिँ हामी सिटी स्क्यान गर्दाखेरि अब अनि हामीले अब सिटी स्क्यानको रिपोर्ट हामीले त्यो दिन लिएर गएको थियौँ, हामीले भोलिपल्ट मात्रै थाहा पायो हाम्रो आमाको यस्तो छ भनेर। अनि हजुरहरू यहाँ डक्टरहरूले नै फोन गरिसक्नु भएपछि हामी तुरन्त आए आइसकेपछि अब आमालाई आइतबार लिएर आइसीमा राखेर सोमबार अपरेसन भएर अब आज हामी घर जाँदैछौँ, राम्रैसँग डक्टरहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब यहाँ ल्याउन नसकेको भए आज यदि हामीले आमालाई दिन मात्रै पाउँदैन थियौँ होला, अब राम्रो भएको सबैजना धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: मस्तिष्क घातको बारेमा यो जानकारी पछि तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रममा हामीले मस्तिष्क घात भनेको के हो, सामान्यतया देखा पर्ने लक्षणहरू के हुन् र के गर्नुपर्ने हुन्छ मस्तिष्क घातको बेलामा भनेर जानकारीहरू पाइसकेका छौँ र आफ्नो जीवन पनि परिवर्तन गर्ने सल्लाह सुझाव पनि हामीले पाइसकेका छौँ। र मस्तिष्क घात हुनुभन्दा अगाडिको लक्षणहरू र भइसकेपछि के गर्ने रोकथामको उपायहरू पनि तपाईँलाई जानकारी कार्यक्रममा दिइसकेका छौँ। र पनि हामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नु पनि एउटा ठूलो मस्तिष्क घातबाट जोगिने एउटा ठूलो उपाय हो। नियमित व्यायामको कुराहरू, धुम्रपान नगर्ने, उच्च रक्तचाप, मधुमेह जस्ता कोलेस्ट्रोल जस्ता समस्याहरू छ भने चाहिँ जाँच गराएर राख्नुपर्ने। यदि कुनै समस्याहरू भयो भने नियमित चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्ने कुराहरू चाहिँ हामीले तपाईँहरूलाई बताइसकेका छौँ। र अब भने कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। आजलाई कार्यक्रम स्वास्थ्य सरकारबाट विदा माग्नुपर्ने बेला आइसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै तपाईँको सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन नभुल्नुहोला। र यो कार्यक्रम एसडीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एण्ड स्केल अप अन्तर्गत तयार गरिएको हो। कार्यक्रममा यिनै जानकारीहरू सहित तपाईँको सल्लाह सुझाव प्रतिक्रिया ताली गाली जे छन् त्यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष रूपमा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि हामीहरूको फोन नम्बर रहेको छ 06695044 र 06740213 06740214 र तीनवटै रेडियोको सम्पर्क नम्बर अथवा तीनवटै रेडियोमा पनि तपाईँले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। रेडियोको फेसबुक पेज मार्फत र एसडीसीएस नमुना सामुदायिक अस्पतालको फेसबुक पेजमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अहिलेलाई भने कार्यक्रम स्वास्थ्य सरकारबाट विदा माग्न चाहन्छु र हाम्रो टेक्निकल सहयोग गर्नुहुने टेक्निसियन लगायत सम्पूर्ण तपाईँ श्रोताहरूलाई हृदयदेखि धन्यवाद भन्दै कार्यक्रम स्वास्थ्य सरकार आजको लागि यति नै। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र आगामी हप्ता यस्तै स्वास्थ्यसँग जानकारी लिएर हामी फेरि उपस्थित हुनेछौ। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
9: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौ हटाउने, ट्याटु हटाउने,
8: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
9: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
8: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
9: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
8: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
9: सुन्दरता अब सपना होइन वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
8: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान बेसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ।
10: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट। मेरो देश मेरो जगदम्बा सिमेन्ट।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850560780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854132636 र 9854008961।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ব্যাংকিং খাইমত বিলে চি এটিএম মোবাইল দে ইন্টারনেট ব্যাংকিং এ গোপে বিবরণ আরি খাই বিলে তৈ মাধ্যম ক্যারে নেপ্রে ছালি জানকারি রি বিষয়া নো কল পরিমো চমই নো ঠকদিল খামো ব্যাঙ্গর বে কর্মচারী বীরা নো দেপ্রে বিবরণ রি বিষয়া ব্যাংকি নীল পরিমো নো তানি সতর্ক তানা ঠজরিকা বচেনা সিদ্ধার্থ ব্যাঙ্গর ক্যালে জনহিতারি জারি সন্দেশ
1: সিদ্ধার্থ ব্যাংক সম্বন্ধ সদৈ ভরি লাই
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
2: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लम्जुङ सम्पर्क मोबाइल नम्बर 9846595074 र 9805558574 सुवर्ण अवसर
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
5: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244
7: गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2
6: कोलासत्तरको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 भव्य प्रदर्शन हुँदैछ
7: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वासवन्दन 2
9: त्यही दिन भन्छु जुन दिन हाम्रो सपना हुन्छ पूरा सपना हुन्छ पूरा
6: मनोज गुरुङ प्रमिला गुरुङ टिकाराम घले कुपिना गुरुङ तेग गुरुङ यमुना गुरुङ विक्रम राणा मगर लक्ष्मी गुरुङ प्रीति घले किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति
7: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार समय दिनको 12 बजे र 3 बजे स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट देशी सहर 7
6: टिकट दर ₹300 र ₹500।
2: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 97660102686 यमुना तमिसो 97694992230।

0: हेर्न माले
1: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
2: हुन्छ हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: सारे काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग, आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Radio.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: होइन यो नाति केटो पनि कस्तो भन्यो हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
10: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्डली हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
1: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
6: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्न, मर्दाले ढिलो गर्दैन।
7: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
8: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको विषयले पालिन्छ नि।
7: कलाकारहरू विजय बराल, वर्ष राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: साथै साँझ 6 बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरुआमा।
1: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
0: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
2: गुरुआमा, यो सबै मैले गर्दा भएको।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460004
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 98495094046 98130949 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066590999, मोबाइल 98477269229।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल 4 गतेदेखि। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयक का 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रभावका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउने कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो। पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 मा राजीनामा दिनुभएको थियो। काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधान बारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहु खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र पाठी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड, आबुखैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6 अर्ब 31 करोड़ रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल ईशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पब्जी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले स्थानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुनेछ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 98130949532।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625209।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ईसीजी इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ सम्पर्क 0665200004 9840050663

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2।
5: कोलासत्तरको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 भव्य प्रदर्शन हुँदैछ।
0: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वासवन्दन 2।
6: त्यही दिन भन्छु जुन दिन हाम्रो सपना हुन्छ पुरा, सपना हुन्छ पुरा।
5: मनोज गुरुङ, प्रमिला गुरुङ, टिकाराम घले, कुपिना गुरुङ, टेक गुरुङ, यमुना गुरुङ, विक्रम राणा मगर, लक्ष्मी गुरुङ, प्रीति घले, किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
0: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12:00 र 3:00, स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट, बेसीसार 7।
5: टिकट दर ₹300 र ₹500।
0: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 97660102686, यमुना तमिसो 97694992230।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
5: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840008961।

0: माटी केटो पनि कस्तो भन्या हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
1: ल सुन्नुस बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डेडी हो बाबु भन त
1: बढिया त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि

0: ठिलाइ दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
5: सम्पर्क मोबाइल नम्बर 9857133375
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
7: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि
1: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसीसहर नगरपालिका 8 सेरा लम्जुङ प्रोपाइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855028186 फोन 0665220293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
9: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
8: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लम्जुङ सम्पर्क फोन 0664021213 4021424 मोबाइल 9841454448

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/ बिहान 10 बजेको मर्सङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्वका विभिन्न देश अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, 50 मेगावाट मर्सङ्गी बेसी जल विद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन, सिटिजनको नेतृत्वमा 4 बैंकको ऋण लगानी सम्झौता र दुर्दी 1 सार्वजनिक सुनवाई, उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।
0: अब समाचार विस्तारमा। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी 2 विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको थियो। आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो। राष्ट्रसंघका अनुसार सन् 1985 परिषदले महासभालाई विकास प्रक्रियामा परिवार शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने पहल भएको थियो। महासभाले सन् 1989 अन्तर्राष्ट्रिय परिवार घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययित अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यय बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग गरी नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। दिव्यज्योति हाइड्रो पावर लिमिटेडद्वारा लमसुङ स्थित मर्सिङडी नदीमा निर्माण शुरू गरेको 50 मेगावटको मर्सिङडी बीसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ। मर्सिङडी गाउँपालिका 6-9 र व्यस्त नगरपालिका 6-10 वटा क्षेत्रभित्र निर्माण शुरू भएको सो आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा 4 बैंकले 7,50,00,000,000 रूपियाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। सो आयोजनामा सिटिजन्स सहित प्रभु बैंक, नेपाल एसबीआई बैंक, रेनआईसी एसिया बैंकले ऋण लगानी गर्ने भएका हुन्। यही कार्यक्रमका बीच प्रवर्धक दिव्याज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। कुल लागत करिब 11,30,00,000,000 रूपियाँ अनुमान गरिएको सो आयोजनामा 67% ऋण र 33% सो पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। आयोजनामा प्रवर्धकले 3,80,00,000,000 रूपियाँ सो पुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ। सह नगरपालिका तथा मर्सिङडी गाउँपालिका भई बहने मर्सिङडी नदीमा केही स्थानीयको अवरोधका बावजूद पनि आयोजना निर्माण कार्य शुरू भइरहेको छ। यसअघि व्यस्त नगरपालिका वडा नम्बर 6, 7, 8 र 10 अन्तर्गत आयोजना निर्माण गर्ने योजना भए पनि व्यस्त शहर बजार क्षेत्रमा जलविद्युत आयोजना बन्द नदिने स्थानीयको विरोधपछि स्थान र डिजाइन समेत परिवर्तन भएको हो। आयोजनाबाट वार्षिक 312.602 गिगावट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अनुसार हिउँदमा 112.09 गिगावट घण्टा र वर्षायाममा 210.503 गिगावट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य छ। आयोजनाबाट उत्पादन हुने बिजुली आयोजनाको विद्युत गृहबाट करिब 8 किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको उदयपुर सब स्टेशनमा जोडेर राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ। लामसुङ सदरमुकाम विस्तार स्थित मानव सेवा आश्रममा आश्रय लिइरहेको एक पुरूषको परिवारमा सम्पर्कमा आएका छन्। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भएपछि अर्जुन मानव सेवा भनिने व्यक्तिको परिवार आश्रमको सम्पर्कमा आएको हो। 2078 मंगसिर 15 गते मध्य नेपाल नगरपालिका 10 हाँडी खोलाबाट उद्धार गरी आश्रम ल्याइएको थियो। गाउँमा अपरिचित र व्यवहारी सिंह हुँदाई गरेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्धार गरी मानव सेवा आश्रममा ल्याएको थियो। मानव सेवा आश्रमले आश्रममा भएका विभिन्न क्रियाकलाप एवं गतिविधिहरूलाई सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा राखेपछि सो व्यक्तिलाई चिन्ने व्यक्तिहरूले परिवारसम्म पुर्याएका थिए। विगत 5 वर्षदेखि आश्रममा रहँदै आएका ती व्यक्तिलाई हाल प्रवासमा रहेका उनका आफ्नै भाइले पहिचान गरेको आश्रमले जनाएको छ। पारिवारिक सम्पर्कमा आएसँगै ती व्यक्तिलाई लिनका लागि शुक्रबार अर्थात आज उनको परिवार विस्तार आउने कुरा भएको छ। शुक्रबार पारिवारिक पुनमिलन गराई जिम्मा दिने मानव सेवा आश्रम विस्तारको संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो। करिब 40 वर्षीय अर्जुन भनिने ती व्यक्ति विगत 6 वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएको परिवारले जनाएको छ। चितवनको भरतपुर नगरपालिका अन्तर्गत मंगलपुर स्थायी ठेगाना खुलेका ती व्यक्ति 6 वर्ष अघि आफ्ना आमा र बुवाको निधन भएको र काज सकेपछि विरक्तिएर घर परिवारसँग सम्पर्कविहीन भएका थिए। परिवारले उनको खोजी गरे पनि नभेटिएको र हाल सम्पर्कमा आएसँगै खुशी भएका छन्। सहाराविहीनहरूलाई आश्रय दिँदै आएको मानव सेवा आश्रममा हाल 25 जना आश्रय लिइरहेको मानव सेवा लमजुङले जनाएको छ। दोर्जी गाउँपालिका वडा नम्बर 1 भारतीमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ। आर्थिक वर्ष 82-83 को वडा कार्यालयबाट प्रवाह भएका सार्वजनिक सेवा सञ्चालन गरिएका योजना र कार्यक्रमबारे सेवाग्राहीको पृष्ठपोषण संकलन गर्ने उद्देश्यले वडा कार्यालयले सुनवाई आयोजना गरेको हो। कार्यक्रममा सरकारवाला निकाय, सेवाग्राही, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। वडाध्यक्ष लक्ष्मी पर्षद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालयबाट चालू आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था, आगामी कार्यक्रम तथा जनअपेक्षाबारे खुला छलफल गरिएको थियो। सहभागीहरूले वडा कार्यालयबाट प्रदान गरिएका सेवा, विकास निर्माणका कार्य तथा योजनाको प्रभावकारिताका विषयमा आफ्ना सुझाव, जिज्ञासा र धारणा राखेका थिए। कार्यक्रममा उठाएका प्रश्न तथा सुझावमाथि वडा कार्यालयका तर्फबाट आवश्यक जवाब तथा प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष अधिकारीले जनप्रतिनिधि र नागरिक बीचको सम्बन्धलाई थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सार्वजनिक सुनवाई महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले जनताको सुझाव र सहभागी सहभागिताले वडा कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। यस सिविल उपभोक्ता समितिलाई प्रोत्साहन गर्ने उद्देश्यले चालू वर्ष 82-83 उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सबैभन्दा छिटो योजना सम्पन्न गर्ने ठूला सुहारादेखि रोडसम्म गुरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धानबहादुर अधिकारी सम्मानित भएका थिए। त्यसैगरी दुवैटै योजनामा सचिवको जिम्मेवारी सम्हाली सफलतापूर्वक काम सम्पन्न गरेको भन्दै सुखबहादुर गुरूङ र अमर ध्वज तामाङलाई सम्मान गरिएको थियो। शारीरिक अपाङ्गता हुँदाहुँदै पनि योजनाको अध्यक्ष भई सक्रियतापूर्वक काम गरेको भन्दै खुला शर्मालाई विशेष सम्मान गरिएको थियो। त्यस्तै चालू आर्थिक वर्षको सबैभन्दा ठूलो योजनामा अध्यक्षको भूमिका निर्वाह गरेको भन्दै ऋषिराम अधिकारीलाई पनि सम्मान गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा सम्मानित व्यक्तिहरूलाई दोसल्ला प्रशंसा पत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
7: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
11: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
12: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
11: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
12: ल भइहाल्छ नि नानी।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
14: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
13: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
11: लमजुङका लागि सामसुङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
15: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
16: सम्पर्क नम्बर आप्रवास स्रोत केन्द्र 066-590-234।
15: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
17: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि बैंक समाचार। सामाजिक परिवर्तनका लागि सक्रिय संस्था नेपाल परिवर्तन निर्माता युवा नेतृत्वले सुन्दरबजार तथा रायना सात हरबर क्षेत्रमा सड़क कुकुरलाई खुवाउने अभियान सञ्चालन गरेको छ। संस्थाले नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा लम्जुङ र लायन्स क्लबको सहयोगमा करिब 80% कुकुरलाई खाना खुवाएको जनाएको छ। सड़कमा रहेका कुकुरहरूप्रति माया, जिम्मेवारी र मानवीय भावना अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्नु संस्थाका उद्देश्य रहेको जनाएको छ। यसअघि पनि संस्थाले सरसफाई अभियान, कुकुर विरोधी जागरूकता अभियान लगायत विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। समाज परिवर्तन साना साना सकारात्मक कार्यबाट शुरू हुन्छ भन्ने सन्देश फैलाउने उद्देश्य सहित यो अभियान आयोजना गरिएको हो। संस्थाले अभियानलाई अझ प्रभावकारी बनाउन तथा धेरै मानिससम्म सन्देश पुर्याउन संचार माध्यम तथा सरकारवालाहरूको साथ र सहयोगको अपेक्षा गरेको छ। समाज परिवर्तन केवल भाषणले होइन, सद्भाव, सेवाभाव र सहकार्यले सम्भव हुन्छ भन्ने उदाहरण देखाएको संस्थाले जनाएको छ। सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङ जिल्ला अदालतबाट 5 महिना 1 दिन कैद सजाय फैसला भएका प्रतिवादी कमल जोशी पक्राउ परेका हुन्। लमजुङको मध्य नेपाल नगरपालिका 6 निवासी जोशीलाई इलाका प्रहरी कार्यालय भोलेटारको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि लमजुङ जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ। लमजुङमा फेन्सी संघका व्यवसायीहरूको अन्तर्क्रिया तथा भेला सम्पन्न भएको छ। संघका अध्यक्ष विजय घिमिरेको अध्यक्षतामा नेपाल फेन्सी व्यवसाय महासंघको संघर्ष समितिका संयोजक हेटौडा, पोखरा, सितवनका अध्यक्षहरू, पूर्व अध्यक्षहरू तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूसँग अन्तर्क्रिया भएको हो। कार्यक्रममा व्यापारीहरूको साझा छाता संगठनलाई अझ सशक्त, प्रभावकारी तथा एकताबद्ध बनाउने उद्देश्य सहित व्यवसायीहरूले भोग्दै आएका विविध समस्या, चुनौती तथा तिनका समाधानका उपायबारे गहन छलफल गरिएको थियो। भेलामा विशेष गरी घरधनी तथा सटर भाडामा संचालनमा रहेका व्यवसायीहरूबीच करको दायरा, आपसी समन्वय र सहकार्यलाई व्यवस्थित बनाउने विषयमा समेत महत्वपूर्ण विचार आदान प्रदान भएको सहभागीहरूले बताएका छन्। त्यसगरी नेपाल सरकारद्वारा लागू गरिएको कर प्रणाली, मूल्य समायोजन तथा व्यवसाय मैत्री वातावरण निर्माणका विषयमा केन्द्रित रहेर छलफल गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी विभिन्न जिल्लाका प्रतिनिधिहरूले व्यवसायहरूको हकी संरक्षण, एकता तथा साझा आवासलाई बलियो बनाउँदै आगामी दिनमा थप सशक्त रूपमा अघि बढ़नुपर्ने आवश्यकता औंलाएका थिए। लमजुङको रायनस नगरपालिका वडा नम्बर 10 स्थित प्याडसुङ गाउँ आसपासमा फोहोर संकलन तथा व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ। सफा गाउँ सुस्थ जीवन भन्ने उद्देश्य सहित सञ्चालन हुने अभियानमा स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी हुने भएका छन्। अभियानमा प्याडसुङ गाउँवासी, रायनस 10 का युवाहरू तथा नेपाल परिवर्तन सिपाही समूहको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार अभियानका क्रममा संकलन गरिने फोहोरलाई पुनः प्रयोग तथा पुनः प्रशोधन गर्ने योजना सहित व्यवस्थापन गरिने स्थानीय सुरेश गुरूङले जानकारी दिनुभयो। यसले वातावरण संरक्षणसँगै दिगो सरसफाईमा योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय युवाहरूले रायनस नगरपालिकासँग फोहोर संकलनका लागि आवश्यक सवारी साधन उपलब्ध गराइदिन अनुरोध गरेका छन्। उनीहरूले फोहोर संकलनपछि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी

0: दलीय प्रतिनिधित्वको आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख कार्यालय सलफलमा भाग लिने सदस्यहरूले ज्येष्ठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बाहेक कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश भएका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयकका 5 सिद्धान्तमा नागरिकको अनुभूति गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पूर्ण संरचना, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सम्य शक्तिको सुदृढीकरण रहेका छन्। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै, अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, 50 मेगावाट मर्सङ्गी बेसी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन, सिटिजनको नेतृत्वमा 4 बैंकको ऋण लगानी सम्झौता, दोर्दी 1 सार्वजनिक सुनवाई, उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव सबै मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: आया मरे न्यामा, आया नि आया।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9849

0: 4-5-6 6-7 8.
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352। हाम्रो शाखा बेसिसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
4: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 4257 र 98400077।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
3: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
6: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
3: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
6: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
3: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पलको उचित उपचार,
6: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
3: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
6: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस्। 9846210320 र 9818541991।
3: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
7: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
7: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दले ढिलो गर्दैन।
2: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
8: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छ, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको भैसाले पालिन्छ नि।
2: कलाकारहरू विजय बराल, वर्ष राउत, मेथम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: कहलाएगी कुंवर को साइनो।
1: अपनी भेंट कहलाएगी कुंवर को साइनो।
2: झंपारम झंपारम झंपारम
3: माया झंपारम झंपारम झंपारम।
4: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा।
5: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर।
4: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
6: गुरु आमा, यो सबै मैले गर्दा भएको।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497338798।

0: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: अरु सिमेन्टहरुको पकड़ पकड़ त सधैं बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड़ शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: 아니네, 쿠시. 게 칸죠? 아스컬다 전에이 푸르디로 라스워스터 데크추다.
3: 칸이다 카스테 게이 오이나 디디. 람중 에그로비 컨선 두아라 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 삼차 칸이 가리고수.
2: 아니 마하 사이 수드다라 아르가닉 네 홀아라?
3: 호니 디디. 람중 마하 다 1350 미터 우사이마 아프네이 펌마 장갈이 스로드바타 우트파디트 카티키 아르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20/8/13 फिल्म हल चोक, लमजुङ।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Moshandia FM 95 MHz.
1: मर्स्याङ्गदी समय
2: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
4: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
6: अझ आफूले माया हार्न मान्थ्यो
4: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दले ढिलो गर्दैन।
5: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
7: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएलाई के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मुसाले पालिन्छन्।
5: कलाकारहरू विजय बराल, वर्ष राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: भाई के कोर को साइनो
1: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा।
2: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
1: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
3: गुरु आमा, यो सबै मैले गर्दा भएको।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
3: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: Siliconia.
1: Extreme energy drink.
2: Bulat gal balum tin gunala na dula.
3: Nepal rin khapai bhi mangacha. Kalvolum pravidhi se soba aluminium coated sadathin rangin jasta pata ulas dura color sanbanda tin guna badi vishwasniya pratirodhatmak thin lanan tubamula
2: tin guna lana dula
3: ulas musam arkutil damaise
4: gurung sanskruti ma adharit nepali kathanak chalachitra basabandan 2 कोलासत्थरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वाचवन्दन 2 भव्य प्रदर्शन हुँदैछ।
5: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वाचवन्दन 2
4: मनोज गुरुङ, प्रमिला गुरुङ, टिकाराम घले, कुपिना गुरुङ, टेक गुरुङ, यमुना गुरुङ, विक्रम राणा मगर, लक्ष्मी गुरुङ, प्रीति घले, किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12 बजे र 3 बजे, स्थान वरन्डा रेस्टुरेन्ट एन्ड इभेन्ट्स, बेसिसर स्वाग।

0: टिकट दर रु 300 र 500।
1: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 97660-10-286, यमुना तमिसो 97694-92-230।

0: समृद्ध आधुनिक खरावा र मर्स्याङ्गदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु,
1: मन चारैतिर नडुलाउनु है दाई। आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846019018 9846019018।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847769229।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: सन्तोषजी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद सञ्जयजी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949932।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: हैने खुशी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 98415448।
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560046662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
8: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Bunnia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80 746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841 26 3644, 9841 26 3644।
9: आधार मजबूत।

0: सर्वोत्तम पञ्चाह निर्माण सर्वोत्तम
1: सर्वोत्तम स्तूप ग्रिपमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका यसलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: Or sing the FM, 95 MHz.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Hello, Marsang DFM 95 MHz.
1: Oh God, one more.

0: Ayah, Maudini ama. Ayah ni, ayah.
1: Kie bahaya didi tapai lai. Sunsu sini kiki koso.
0: Hera na babu, hati dukni, pen gosni gorsa. Kau lekai tu sah sah nai garo. Ayah, kai, kie bahaya ki.
1: La didi, tisu bahne ta turun ta cek jat gari alus na. Apno swasta kuta khel gonu por sah didi belai ma.
0: Jani tu bahne agabu, kai, kajani ka. Kajani olai?
1: La didi, Bishisar Nagarpalika saath purano bank chok ma raheko Care Pharmacy and Lab ma gai halnus na.
2: Dainik pradan garine sewaharu, lab sewa dakshya tatha anubhavi lab technician dwara ragat disar pisab tatha khakar parikshan garinchha.
3: Thyroid, sugar, pressure, chhati, pet, harjoni, nasa rog, maila sambandhi rogharu, naak, kaan, ghati sambandhi rog, chhala tatha yon rogharuko saptahik group ma check jaanch garinchha.
2: Dakshya tatha anubhavi pharmacist dwara sanchalan gareko yes clinic ma biramiharulai gharmai gaera sewa dine byabastha samet raheko chha.
3: Cure Pharmacy and Lab बेसी शहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849968924566780
4: गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 कोलासत्थरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 भव्य प्रदर्शन हुँदैछ
5: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वासवन्दन 2
6: त्यही दिन भन्छु जुन दिन हाम्रो सपना हुन्छ पूरा सपना हुन्छ पूरा
4: मनोज गुरुङ प्रमिला गुरुङ टिकाराम घले कुपिना गुरुङ टेक गुरुङ यमुना गुरुङ विक्रम राणा मगर लक्ष्मी गुरुङ प्रीति घले किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति
5: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार समय दिनको 12 बजे र 3 बजे स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट्स लेसिसर साथ
4: टिकट दर ₹300 र ₹500
5: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 9760102686 यमुना तमिसो 9764992230

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a...
1: extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665205152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
1: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

हेलो, नमस्ते नमस्ते सम्पूर्ण श्रोताहरूमा स्वागत गर्न चाहन्छु लन्सुङ कल टाइम वर्षदी कल टाइममा। आज पनि शुक्रबार दिवसलाई लिएर म कार्यक्रम सञ्चालिका खुशीमाया गुरुङ उपस्थित भइसकेको छु। आशा छ तपाईँहरू पनि कार्यक्रमको पर्खाईमा हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, रेडियो चाहिँ खोलेर कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने आशा गरेको छु। सँगसँगै तपाईँले लाइभबाट पनि सुनिरहनु भएको होला, लाइभमा पनि पर्खाईमा होला। र हाम्रो कार्यक्रम चाहिँ तपाईँले रेडियोमा लाइभमा मात्रै नभइकन हाम्रो पात्रबाट पनि तपाईँले सुन्न सकिन्छ। र आज पनि कार्यक्रममा हामीसँग जोडिनको लागि 0665202020 बाटो भएर तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। आजको शुक्रबारी बसाईमा भने मैले 1 नम्बरदेखि 8 नम्बरसम्म 8 ट्र्याक लिएर आएको छु। हामीले ट्र्याक बजाउनेछौं, तपाईँले नम्बर रोज्नुपर्ने हुन्छ, त्यही अनुसारको हामी ट्र्याक बजाउनेछौं। र तपाईँहरूले ट्र्याक बजाइसकेपछि ट्र्याकमा सुनेर कुन चाहिँ गीत हो भनेर तपाईँले पत्ता लगाउनुपर्ने हुन्छ, त्यसको लागि सम्पर्कमा आउनुपर्ने हुन्छ। र यदि टाढा हुनुहुन्छ, देश विदेशमा रहनु भएको छ भने पहिलाको जसरी नै तपाईँहरूले मेसेन्जरमा अथवा कमेन्ट बक्समा गएर कमेन्टबाट हामीसँग जोडिन सक्नुहुनेछ र तपाईँहरूको कमेन्ट हामी पढ्नेछौं। तपाईँहरूको सन्देशलाई तपाईँको परिवारसम्म हामी पक्कै पनि पुर्याउनेछौं भन्दै शुरूआतीको चरणमा चाहिँ तपाईँहरूको माझमा हामी एउटा गीत राख्न चाहन्छौं सांगीतिक कोशीले। त्यसपछि पुनः फेरि तपाईँहरूसँग जोडिने नै छौं। अहिले भने शुरूआतीमा एउटा सांगीतिक कोशीले तपाईँहरूको लागि

0: हजुर फेरि पनि पुनः स्वागत छ वर्षाङ्गी कल टाइममा. भर्खर मात्र तपाईँहरू सुनिहाल्नुभयो साङ्गीतिक कोसेली र सँगसँगै थोरै प्राविधिक समस्या पनि भइरहेको कारणले तपाईँहरू टेलिफोन सम्पर्कमा आउन सक्नुभएको छैन होला. अनि त्यसपछि चाहिँ त्यसको लागि चाहिँ हामी माफी चाहन्छौ. टेलिफोन चाहिँ भन्दैछ एसीमा हुन्छ, टेलिफोन सम्पर्कमा जोडिनुहोला. र सँगसँगै तपाईँहरूले कमेन्ट पनि लेखेर पठाउन सक्नुहुनेछ, हामी तपाईँहरूको कमेन्ट पक्कै पनि पढ्छौं. तपाईँहरूको सन्देशलाई तपाईँको आफन्त इष्टमित्र साथीभाइको माझमा पुर्याउने नै हेर्छौं. र साथीहरू यो मौसम चाहिँ अहिले हाम्रो यो अहिलेको यो जुन छ नि चैत वैशाखको मौसम, विशेष गरी भन्नुपर्दा चाहिँ यो मौसम चाहिँ अहिले चैत वैशाख चाहिँ हावाहुरी चल्ने मौसम भनिन्छ होइन. तर अहिले अनि अलिक गर्मी पनि के एकदम गर्मी, चैत वैशाख भन्ने समय चाहिँ अलिक गर्मी समय हो नि त. तर अहिले मौसम कस्तो छ भनेपछि हावाहुरी चल्ने समयमा हावाहुरी पनि त्यस्तो धेरै चलेको छैन, कहिले काहीँ चल्छ होइन. अनि यो बर्खा जस्तो कि असार साउन जस्तो एकदम धेरै पानी परिरहेको छ होइन, वर्षा भइरहेको छ. अनि त्यसमा चाहिँ अनि पानी पनि धेरै पर्ने, हावाहुरी चल्ने, अनि गर्मी पनि त्यति साह्रो छैन नि, अनि जाडो जाडो चिसो चिसो नै छ भन्नु पर्यो होइन. यो मौसममा चाहिँ हामी एकदम धेरै केयरफुल हुनुपर्छ जस्तो मलाई लाग्छ होइन. किनभने पानी पनि पर्ने अनि त्यसपछि कहिले गर्मी हुने कहिले चाहिँ जाडो हुने यस्तो भएपछि चाहिँ विशेष गरी बाल बालिका र अनि वृद्ध वृद्धहरूलाई चाहिँ अलिक समस्या हुन सक्छ है. तपाईँले आफ्नो घरमा केटाकेटी छ भने बालबालिकाहरू अथवा बुवा आमाहरू हजुरआमा हजुरबाहरू अलिक उमेर गएको छ भने चाहिँ तपाईँले अलिक केयर गर्नुहोला, उहाँहरूलाई चाहिँ यस्तो मौसमबाट चाहिँ अलिक जोगाउनु होला भन्न चाहन्छु म. र सँगै यति बेला चाहिँ हामीसँग एकजना साथीले चाहिँ कमेन्ट बक्समा कमेन्ट लेखेर पठाउनु भएको छ, म चाहिँ उहाँको कमेन्ट पढ्न चाहन्छु. यहाँ मनको साथी जीवन कार्कीज्यूले चाहिँ लेखेर पठाउनु भएको छ, उहाँले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम, एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई, आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतको जय होस्, सबैको भलो चाहनी मान्छे शुभ दिन भनेर लेख्नु भएको रहेछ. सम्पूर्णलाई जीवन कार्कीजीलाई चाहिँ साथी जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिरहनु भएको रहेछ उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र हामी सम्पूर्ण रेडियो परिवारको तर्फबाट पनि तपाईँलाई धेरै धेरै सम्झना भन्न चाहन्छु. र तपाईँहरू पनि यसरी नै आफ्नो साथीभाइलाई लेखेर पठाउन चाहनुहुन्छ भने यस्तै सन्देशहरू पठाउन सक्नुहुन्छ होइन, आफ्नो साथीभाइलाई सम्झिन सक्नुहुन्छ. र यसै गरी फेरि पनि हाम्रो सरले लेखेर पठाउनु भएको छ, लक्ष्मीप्रसाद मिश्रजीले उहाँले लेख्नु भएको छ, नमस्कार म पाउँदीबाट आज पुरानो नानी आउनु भएछ, जय रेडियो भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद छ सर. विशेष गरी कार्यक्रममा चाहिँ म यसरी नआएको चाहिँ यो कार्यक्रममा चाहिँ म नआएको लगभग दुई वर्ष भयो होला, दुई वर्षपछि म बल्ल आज कार्यक्रममा उपस्थित भएको छु. दुई वर्षसम्म कता गयो के भयो भन्ने लाग्यो होला तपाईँलाई, जान त म कहीँ पनि गएको थिएन होइन, म यतै रेडियोमा नै छु, यतै काम गरिरहेको छु, यतै समाचार लेख्ने यताउता सबै काम गरिरहेको छु. जस विशेष गरी भन्नुपर्दा चाहिँ बहिनीहरूले चाहिँ एकदम एक्टिभ रूपमा चाहिँ उनीहरूले कार्यक्रम एकदम सञ्चालन गर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अलिक सुख पायो भन्नु पर्यो होइन, कार्यक्रममा उपस्थित हुन परेन होइन. तर आज चाहिँ धेरै समयपछिको अन्तरालमा चाहिँ तपाईँहरूसँग गफगाफ गर्न मन लाग्यो मलाई पनि होइन, सँगसँगै हाम्रो एकजना बहिनी पनि बिदामा हुनुहुन्छ, चार पाँच दिन भयो होइन, अनि अर्को बहिनी पनि उता कार्यक्रममा जानुभएको थियो, अनि त्यस कारणले गर्दाखेरि आज म पनि तपाईँहरूसँग कुरा गरौँ न त भनेर चाहिँ म तपाईँहरूसँग कुराकानी गर्नको लागि चाहिँ म यहाँ कार्यक्रम उपस्थित भएको छु, जोडिएको छु. र त्यो तपाईँहरूले पनि हामीसँग कुराकानी गर्नको लागि चाहिँ आजको शुक्रबारी बसाईमा तपाईँ जोडिन सक्नुहुन्छ, फोन मार्फत 0635020 बाटो भए तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ. त्यसै गरी कमेन्ट बक्स मार्फत मेसेन्जर मार्फत हामीसँग जोडिन हुने सक्नुहुनेछ. आजभन्दा दुई वर्षको अन्तरालमा चाहिँ के थियो भन्दा मेरो अनुभव चाहिँ मेरो साथीहरू चाहिँ धेरै साथीहरू हुनुहुन्थ्यो जो चाहिँ टेलिफोन सम्पर्कबाट जोडिनुहुन्थ्यो भने कोही साथीहरू कमेन्ट बक्सबाट जोडिनुहुन्थ्यो, साथीहरू धेरै टाढा टाढाबाट जोडिनुहुन्थ्यो, जापानबाट यसै गरी दुबई कतारबाट जोडिनुहुन्थ्यो भन्दै यति बेला साथी आइसक्नु भएको छ कुराकानी गर्नको लागि, उहाँसँग कुराकानी गरौं. हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: हेलो गुड आफ्टरनून छलो नमस्कार खुजी बगैंजाबाट कृष्ण लामा बोल्दैछ
0: हजुर नमस्कार कृष्णजी सन्चै आरामै हुनुहुन्छ हजुर म एकदम ठिकै छु हामी सबैजना रेडियो परिवार एकदम ठिकै छु अनि के छ नयाँ नौरो विशेष तपाईँको हजुर अनि खुदीतिरको मौसम कस्तो छ अहिले घाम लागिरहेछ कि के छ हजुर अहिले बेसरतिर पनि अहिले अलिअलि घाम लागिरहेछ हुन्छ लामाजी आज हामी शुक्रबारको बसाईमा छौ है विषयवस्तुहरू त तपाईँहरूलाई सबै नै थाहा हुन्छ है हजुर हजुर हुन्छ तपाईँहरूको साथ सहयोग र मायाले नै हामी आज यहाँसम्म पुग्न सफल भएका छौँ तपाईँहरूको सहयोग साथले नै हुन्छ तपाईँले चाहिँ आज कति नम्बर रोज्न चाहनुहुन्छ हजुर
1: स्टार्टिङ पनि फिनिसिङ पनि गरिदिनु अब आठ नम्बरको बजाइदिनु मैले पत्ता लगाउनु त सक्दैन
0: हजुर हुन्छ हुन्छ लामाजी तपाईँले आठ नम्बर रोज्नु भएको छ तपाईँले रोज्नु भएको ट्र्याक चाहिँ सुन्नु होला है त
1: हवस्

0: हजुर कृष्णजी
1: हजुर
0: तपाईँले सुन्नुभयो नि ट्रेक
1: हजुर अब सुन्नु त सुन्यो मैले भने नि गीत त सुनिरहन्छु त्यो ऊ त्यो मैले ख्यालै राख्दैन क्या मैले पत्ता लगाउन सक्दैन सायद साथीहरूले पत्ता लगाउँछ होला
0: हजुर हुन्छ तै पनि एकचोटि प्रयास गर्नु होला
1: अब पास गरिदियो मैले साथीहरूले पत्ता लगाउँछ होला
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद छ कार्यक्रममा जोडिनु भयो अनि कार्यक्रम मार्फत आज कसकसलाई सम्झिन चाहनुहुन्छ त
1: हजुर सम्झिनु पर्दछ सबभन्दा पहिला तपाईँलाई
0: हजुर धेरै धेरै धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने जिरुजीलाई
0: हजुर
1: अनि मर्चन्डी होल टिमलाई
0: हजुर
1: अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यम सारु मगर टेगु छेत्री लक्ष्मी भट्टरा शङ्कर श्याम राम देव
0: हजुर
1: सुषमा दिदी कामना शोभा सरस्वती मिठो आइका दिदी मोना सलिना नाम लिएको नाम नलिएको सबैले एकमुष्ट सम्झिँदै बिदा हुन्छ हस् त बाबाई
0: हस् त हुन्छ बाबाई उहाँ हुनुहुन्थ्यो कृष्ण लामाजी खुदी बगैँचाबाट हुनुहुन्थ्यो उहाँले ट्र्याक सुनेर गइसक्नु भएको छ उहाँले आठ नम्बरको ट्र्याक रोज्नु भएको थियो तर पत्ता लगाउन सक्नु भएन यदि तपाईँहरू पनि उहाँले रोज्नु भएको ट्र्याक तपाईँहरूले सुनिसक्नु भएको छ भने तपाईँहरूको मनमा तपाईँहरूले म भन्छु मैले जानेको छु यो गीत चाहिँ मैले पत्ता लगाए जस्तो लागेको छ भने तपाईँहरू हामीसँग टेलिफोन मार्फत जोडिएर तपाईँले पत्ता लगाउन सक्नुहुनेछ टेलिफोन नम्बर रहेको छ 0625 20 20 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र फेरि पनि हामीलाई साथीहरूले कमेन्ट लेखेर पठाउनु भएको छ म साथीहरूको कमेन्ट चाहिँ पढ्न चाहन्छु यहाँ र तपाईँहरूलाई सुनाउन चाहन्छु यहाँ लेख्नु भएको छ सिर्जना मुखियाजीले हेलो नमस्ते हजुर सेस गुड आफ्टरनुन भनेर लेख्नु भएको छ गुड आफ्टरनुन नमस्ते नमस्कार र उहाँले लेख्नु भएको छ हजर मान राई गुराज सरोज मिनु रामसरी मगर छविपुन प्रवीण निशा जुनु जुनु दुईटा रहेछ जुनु जुनु अनि कमला मुखिया आशिष नयन दीपक मगर मनको साथी राजु भण्डारी वसन्त योगेन्द्र गणेश कृष्ण राजुराम कोपिला रोज छेत्री महेन्द्र थुप्रै नामहरू लेखेर पठाउनु भएको रहेछ यो नामलाई म फेरि पुनः एकछिनपछि पढ्ने नै छु अहिलेलाई भने एकजना साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते हजुर हाम्रो एकजना साथी आउनुभएको थियो पक्कै पनि उहाँको प्राविधिक समस्याले होला केही कता थिची नपुग्यो यहाँ चाहिँ अलिकति कम्प्युटर बोल्न थाल्यो मोबाइलमा चाहिँ लेख्नुभएको छ उहाँ सृजना मुखियाजीले थुप्रै साथीहरूको नाम पठाउनु भएको छ बोर्नाली पनि रहे बोर्नाली के रहेछ यहाँ कोपिला तामलिङलाई बोर्नाली रोज छेत्री विवश कुलुङ थुप्रै नामहरू लेखेर पठाउनु भएको छ सबैजनालाई मिस यु अल माई फ्रेन्ड भनेर लेख्नु भएको रहेछ यदि तपाईँहरूले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि सृजना मुखियाजीको यो सोचोलाई सम्झिनु भएको छ तपाईँहरूले सम्झिसक्नु भएको छ होला सुनिसक्नु भएको छ होला तपाईँहरूले पनि उहाँलाई सम्झिरहनु भएको छ होला भन्ने आशा छ त्यसै गरी यहाँ लेख्नु भएको रहेछ तलपट्टि मिनु लम्सारी मगरजीले सृजना मुखिया मिस यु भनेर लेख्नु भएको रहेछ पक्कै पनि सृजनाजीले कार्यक्रम सुनिराख्नु भएको छ भने चाहिँ उहाँको मेसेजलाई देख्नुभयो होला सुन्नुभयो होला मैले पनि भनिदिएको छु र यसै गरी गोविन्द अधिकारी लेख्नुहुन्छ हेलो खुसी दिदी नमस्ते हजुर धेरै दिनपछि आउनुभएछ मलाई पनि खुसी लाग्यो आज बेस्तरको मौसम कस्तो छ त खुदीतिर त घाम लागेको छ भन्नुभएको छ नमस्ते गोविन्दाजी म एकदम ठिक छु मलाई पनि एकदम खुसी लागेको छ तपाईँहरूसँग कुराकानी गर्न पाउँदा र मौसमको कुरा गर्नुपर्दा रम्सुङमा बेसी तरमा चाहिँ अहिले कति बेला घाम लागिरहेछ कति बेला बादल लागिरहेको छ त्यस्तै छ मौसम अनि के छ अरू नयाँ नौलो खबर तपाईँहरूको र यसै गरी यता पनि हाम्रो विशेष गरी हाम्रो यहाँ साथीले यहाँ लेखेर पठाउनु भएको छ पूर्ण घले 706 भिनाजु हुनुहुन्छ रहेछ जस्तो लाग्यो मलाई गुड मर्निङ काशी सन्चै हुनुहुन्छ भन्नुभएको रहेछ हजुर गुड आफ्टरनुन म एकदम ठिक छु सन्चै आरामै छु अनि के छ हजुरको नयाँ नौलो खबर के छ कता हुनुहुन्छ नेपालमा हुनुहुन्छ कि बाहिर हुनुहुन्छ नेपालमा देखेको थिए अस्तिनातिर कहिले हो फर्किनु भयो कि यतै हुनुहुन्छ है भन्दै आजको यो कार्यक्रममा चाहिँ तपाईँहरूले यसरी नै लेखेर पठाउन सक्नुहुनेछ हामीलाई टेलिफोन मार्फत पनि जोडिन सक्नुहुनेछ कमेन्ट मार्फत जोडिन सक्नुहुनेछ तपाईँ सम्पूर्णको शुभ सन्देशहरू तपाईँको इष्टमित्र साथीभाइहरूको माझमा हामी पुर्याउने जमर्को पक्कै पनि गर्दैछौ गर्ने नै छौं र हरेक हप्ता सातको सातै बार हामी तपाईँहरूको माझमा आउने गर्छौ पक्कै पनि आज तपाईँलाई नौलो नयाँ त लागेको नै होला म धेरै वर्षपछि दुई वर्षको अन्तरालपछि तपाईँहरूको माझमा यो कार्यक्रममा उपस्थित भएको छु दुई वर्षभन्दा अघि त म रेगुलर रूपमा तपाईँहरूको माझमा आउने नै गर्थे तपाईँहरूलाई थाहा छ होइन कतिपय साथीलाई त थाहा नै छ म सधैँ आउने गर्थे तर बीचमा म आउन छोडे अनि आउन छोड्नुको कारण पनि यो कार्यक्रम चलाउन मन नलागेर भन्दा पनि बहिनीहरूले धेरै एक्टिभ भएर चाहिँ एक्टिभ रूपमा चलाउने कारणले गर्दाखेरि आवश्यकता नै परेन यहाँ उपस्थित हुनुपर्ने तर पनि आज तपाईँहरूसँग एकदम कुराकानी गर्न मन लागेको हुनाले चाहिँ तपाईँहरूको माझमा म आज

धेरै धेरै धन्यवाद छ रामजी घिमिरेजी, हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धेरै सम्झना। यति टाढाबाट सम्झिएर हामीलाई कमेन्ट बक्स मार्फत पनि तपाईँ जोडिनुभयो, त्यसको लागि फेरि पनि धेरै धेरै दिन धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नु भएको छ, नाइस टु सी यु काशी आफ्टर लङ टाइम, यु आर डुइङ ग्रेट जब काशी, गड ब्लेस यु लर्न, थ्याङ्क यू धेरै धेरै धन्यवाद छ विराजु भन्न चाहन्छु। र यसै गरी यहाँ आउनुभएको छ विश्व गौतम जी, आउनुभएको छ, उहाँले लेख्नु भएको छ के छ खुसी मायाको खबर भनेर भन्नुभएको छ। खुसी मायाको खबर, सधैँ खुसी, सधैँ माया, सधैँभरिलाई सबैलाई माया, सधैँ खुसी। अनि के छ हजुरतिर, हजुरको खबर के छ, हजुरतिरको खबर, ठाउँ ठाउँ हजुरको ठाउँतिरको खबर भन्न चाहन्छु। र फेरि पनि यसरी चाहिँ साथीहरू आउँदै हुनुहुन्छ, टेलिफोन मार्फत पनि जोडिनु भएको छ। अब भने थोरै व्यापारिक विश्राम राख्ने बेला भइसकेको छ, सँगसँगै व्यापारिक विश्राम भन्दा अगाडि चाहिँ म तपाईँलाई यहाँ एउटा कमेन्ट पढेर सुनाउँछु। लेख्नु भएको छ, वा वा वा भन्नुभएको छ, थ्याङ्क यू सो मच। र यहाँ जीवन मगरजीले लेख्नु भएको छ, हाई नमस्ते खुसी दिदी, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, आज धेरै पछि हजुरको भोइस सुन्न पाए, खुसी लाग्यो, सो सुन्दैछु प्रोग्राम लाइभबाट, मिस यु अल माई फ्रेन्ड मि जीवन मगर फ्रम लमजुङ नाउ युएई भन्ने लेख्नु भएको छ। धेरै धेरै धन्यवाद छ, नमस्कार, अनि सन्चै छु म एकदम, अनि आशा छ तपाईँ पनि नेपाल छोडेर बाहिर जानुभएको रहेछ, पक्कै पनि तपाईँ आरामै हुनुहुन्छ होला भन्ने मलाई लागेको छ। र आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला, देशभन्दा बाहिर जानुभएको रहेछ, र आफ्नो देशको पनि सम्झना गर्नुहोला, त्यति टाढा गएर पनि हामीलाई सम्झिनुभयो। विशेष गरी त अब त्यही हो, अब नेपालीको दिन भनेको नै बाहिर जाने नै हो, नेपालमा बसेर पनि खै अब चाहिँ पक्कै केही हुन्छ होला भन्ने हामीले आशा गरेका छौं। हाम्रो नयाँ सरकार बनिसकेको छ, नयाँ सरकारले पक्कै पनि केही त गर्छ होला भन्ने आशा छ होइन। फेरि पनि यतापट्टि लेख्नु भएको छ हाम्रो पुनागरेजीले, लेख्नुहुन्छ, ल काशी सी यु लेटर, आई एम ड्युटीमा छु भन्नुभएको छ, ओके थ्याङ्क यू सो मच। यतापट्टि गोविन्द अधिकारीले लेख्नु भएको छ, हेलो के छ तनी दिदीको खबर, म पनि सुन्दैछु रेडियोबाट, र ओके धेरै धेरै धन्यवाद छ तपाईँलाई, सुन्दै गर्नुहोला कार्यक्रम, यसरी नै जोडिनु होला कार्यक्रममा, सुन्दै गर्नुहोला। कमेन्ट बक्समा चाहिँ कमेन्ट थुप्रै आइरहेको छ, कमेन्ट चाहिँ तलमाथि तलमाथि तलमाथि भएको कारणले चाहिँ मलाई यहाँ तलमाथि पढ्दा तलमाथि छुट्टिन सक्छ, त्यसमा चाहिँ तपाईँहरू माइन्ड नगर्नुहोला। म फेरि पुनः ब्रेकपछि तपाईँहरूको माझ जोडिएर कमेन्ट पनि पढ्ने नै छौ, तपाईँहरूसँग कुराकानी गर्ने नै छौ। तबसम्मको लागि चाहिँ घामबाट जोगिनु होला पनि भन्न चाहन्छु। अहिले यो चैत वैशाखको घामले चाहिँ लु लाग्ने समस्या हुन्छ है, लु भन्ने कुरा तपाईँलाई थाहा छ नि के हो, लु लाग्ने समस्या हुन सक्छ, विशेष गरी बालबालिकालाई धेरै जोगाउनु पनि हुन्छ हामीले लुबाट, सम्पूर्ण लुबाट जोगिनु होला। काम परेर पनि तपाईँहरूलाई विशेष काम पर्यो भने पनि 2 बजे भन्दा अघि चाहिँ बाहिर घामबाट बाहिर ननिस्किनु होला, घामबाट जोगिनु होला भन्दै छोटो व्यापारिक विश्राम भनसँगै एउटा संगीत कोशले तपाईँहरूको माझमा छोडेर जान चाहन्छु। केही समयपछि तपाईँहरूसँग पुनः जोडिने नै छु, अहिले पनि व्यापारिक विश्राम।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, कुरा बुझिस्?

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट सेना फिल्म हल चोक, लमजुङ।
2: दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: समृद्ध आधुनिक खरावा र मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लम्सुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका बुलबुले लम्सुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: यस्तो फिल्म त मैले ठूलो हलमा हेर्ने औकात राख्छु।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
0: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दाले ढिलो गर्दैन।
1: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
2: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको विषयले पालिन्छ नि।
1: कलाकारहरू विजय बराल, वर्ष राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा।
1: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
0: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497038798।

हेलो हेलो फेरि पनि पुनः स्वागत गर्न चाहन्छु सम्पूर्ण श्रोताहरू साथीहरूलाई कार्यक्रम मसँगै कल टाइममा र थुप्रै साथीहरूले चाहिँ यहाँ कमेन्ट लेखेर पठाउनु भएको छ, तपाईँलाई म कमेन्ट पनि सुनाउँछु। र यो कमेन्ट सुन्नुभन्दा अघि तपाईँले भर्खर मात्र सुन्नुभयो साङ्गीतिक कोसीहरू पक्कै पनि सुन्नुभयो होला होइन, थोरै ब्रेक पनि सुन्नुभयो होइन, किनभने ब्रेक टाइम नै राख्नै पर्यो होइन। र सँगसँगै मैले यहाँ चाहिँ टिकटक पनि लाइभ गरिसकेँ नि, लाइभको नि साथीहरूको मैले कमेन्ट पढिराखेको छु है। र साथीहरू टेलिफोन मार्फत पनि जोडिनु भएको छ, टेलिफोन मार्फत पनि हामी जोडिरहेका छौँ, कुराकानी गरिरहेका छौँ। यो धेरै वर्षपछिको अन्तरालपछि चाहिँ तपाईँहरूको माझमा आएर कुराकानी गर्दा चाहिँ मलाई एकदम अप्ठ्यारो महसुस भइरहेको छ कि, किनभने धेरै भयो नबोलेको, त्यही भएर कसरी बोल्ने के गरौँ कसो कसो अलमल्ल परे जस्तो कस्तो हुने रहेछ कि, अनि अलि ढिलो पनि भएको होला भन्ने मलाई लाइफ फिल भयो, मेरो महसुस त्यस्तो भइरहेको छ होइन। र त्यसै गरी यहाँ हाम्रो कमेन्ट बक्समा कमेन्ट पठाउनु भएको छ हिरा खुलाल गुरुङजीले, छ्याजलो नमस्ते गुड आफ्टरनून कार्यक्रम सञ्चालक खुसिसिस एण्ड रेडियो मर्सङ्गी सम्पूर्ण परिवारमा भन्नुभएको रहेछ। नमस्कार छ्याजलो, मेरो घर दोर्दी चार नौथर कुपलिङ हो, हाल म कर्मभूमि साउदी अरबबाट भन्नुभएको रहेछ। हुन्छ, धेरै धेरै धन्यवाद छ हिराजी, यति टाढाबाट पनि तपाईँले हामीलाई सम्झेर यसरी मेसेज बक्सबाट पनि जोडिनु भयो, तपाईँ हाम्रो आफ्नै छिमेकी हुनुहुँदो रहेछ भन्नु पर्यो होइन, दोर्दीकै मान्छे हुनुहुँदो रहेछ, म पनि दोर्दीकै मान्छे परे, खुसी लाग्यो, दोर्दीकै मान्छेले दोर्दीकै मान्छेको मेसेज पढिरहेको छ अहिले कमेन्ट बक्समा, कमेन्ट पढिरहेको छ, धेरै खुसी लागेको छ। यसै गरी नवराज पुन मगरजी लेख्नुहुन्छ, मिस यु अल, म पनि सुन्दैछु रोडपाबाट सिस्टर भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद छ नवराजजी, यति टाढाबाट पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ, सँगसँगै कमेन्ट बक्सबाट पनि हामीसँग जोडिनु भएको छ, धेरै माया दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी सत्यकलाजीले लेख्नु भएको छ, मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ, यदि यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने सत्यकलाजीको साथीहरूले पक्कै पनि उहाँको सम्झनालाई सुनिसक्नु भएको छ भन्ने मैले आशा गरेको छु। यसै गरी फेरि पनि पुना गोविन्दाजीले लेख्नु भएको छ, हेलो दिदी, नमस्ते हजुर, सन्चै हुनुहुन्छ खुसी दिदी भन्नुभएको छ, म एकदम सन्चै छु, हामी सम्पूर्ण रेडियो परिवार एकदम ठिकै नै छौ भन्छु म चाहिँ। अनि त्यसै गरी लेख्नु भएको छ, रबिना दिदी, सृजना दिदी, दिलु दिदी, सुधा दिदी एन्ड लक्ष्मी दिदी, के लेख्नु भएको यो भन्दै मर्सिङदी होल टीमलाई सम्झिन चाहन्छु भन्ने लेख्नु भएको रहेछ। यो रोमनमा लेख्दाखेरि चाहिँ अलिकति मिस्टेक हुन सक्छ कि लेखायो, रोमनमा चाहिँ अब तपाईँले लेखेको भाषा फरक हुन्छ, मैले लेखेको फरक हुन्छ अलिअलि रोमनमा चाहिँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु गोविन्दाजीलाई, धेरै धेरै सम्झिनु भएकोमा, हामीलाई यति धेरै माया दिनुभएकोमा। र यसै गरी लेख्नु भएको छ सोना कन्दङवाजीले, सेवारो नमस्कार आरजीजी, आरजेसी हजुर कार्यक्रम सुन्दैछु भन्नुभएको छ, सेवारो सेवारो नमस्कार छ्याजलो, धेरै धेरै सम्झना तपाईँलाई पनि र भन् लेख्नु भएको छ, सम्झना छ प्यारीहरू भनेर उहाँले थुप्रै नाम लेख्नु भएको छ यहाँ, म उहाँहरूको नामहरू वाचन गर्न चाहन्छु। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ लाइभबाट अथवा हाम्रो पात्रबाट मेसेन्जरबाट फेसबुकबाट फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने अथवा रेडियोबाट सुन्दै हुनुहुन्छ भने, सोनाजीले लेख्नु भएको साथीहरूको नाम, अप्सरा खड्का, सबिना कन्दवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनुवार, सृजला सापकोटा, कल्पना साङपाङ, बिनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज मेहत, टिकाराम सुनवार, हिराबहादुर लकाई, क्रिस ढुङ्गाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत राउत, देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, एलिसा फुची, राधिका कार्की, मीना घिसिङ, विनिता थामी, लेखक बान्तवा, युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू पूर्वबाट भन्ने लेख्नु भएको रहेछ। पक्कै पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको साथीले सम्झिनु भएको सम्झनाहरू तपाईँले सुनिसक्नु भएको छ होला भन्ने मैले आशा गरेको छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्णलाई। फेरि पनि तपाईँहरूको माझमा हामी एउटा साङ्गीतिक कोष लिएर राख्न चाहन्छौ, त्यसपछि पुनः तपाईँहरूको माझमा हामी उपस्थित हुने नै छौ, तबसम्मको लागि भने यो साङ्गीतिक कोषले तपाईँहरूको लागि

0: हजुर साथीहरू, यो सांगीतिक कोसेली पछि फेरि पनि पुनः स्वागत गर्न चाहन्छु र भर्खर माझ सुन्नुभयो तपाईँले एउटा मिठो सांगीतिक कोसेली। चाख्न त चाखेको छैन मैले नि, खान त खाएको छैन मैले नि, तर सुन्दाखेरि एकदम आनन्द लाग्यो गीत सुनेर। अनि त्यसपछि यो गीत सुनेर चाहिँ पक्कै पनि तपाईँले नै आनन्द लिनुभयो होला भनेर मैले आशा गरेको छु। अनि लेख्नुभएको छ वान के पुग्यो भन्नुभएको छ, धेरै धेरै धन्यवाद, धन्यवाद छ वान के पुऱ्याइदिनु भएकोमा त्यसको लागि होइन। र साथीहरू तपाईँहरू आउन सक्नुहुन्छ है, फेरि पनि अघि नै योभन्दा अघिको साथीहरू जसरी अहिलेसम्म कसैले पनि पत्ता लगाउन सक्नु भएको छैन म्युजिक ट्र्याक चाहिँ होइन, तपाईँहरू आउन सक्नुहुन्छ, म्युजिक ट्र्याकमा जोडिन सक्नुहुन्छ। म्युजिक ट्र्याक चाहिँ एकदेखि आठ नम्बर पुरै खाली छ, अहिलेसम्म कसैले नि पत्ता लगाउन सकेको छैन, तपाईँहरू आउन सक्नुहुन्छ 0625020020 को बाटो भएर। र कस्तो के साथीहरू कस्तो लाग्छ भने मलाई पनि तपाईँहरूको यस्तो गीतहरू सुन्दाखेरि, तपाईँहरूसँग कुराकानी गर्दाखेरि तपाईँहरूलाई नि एउटा म पनि एउटा राम्रो गीत सुनाइदिउँ जस्तो लाग्छ। तर गीत गाउन आउँदैन र पो दुःखको कुरा छ यहाँ होइन, यहाँ हाम्रो गीत गाउने बहिनीहरू पनि छ फेरि, उनीहरूले गीत सुनाउनुहुन्छ तपाईँहरूलाई है कार्यक्रममा आउँदाखेरि, तर मलाई चाहिँ गीत गाउन आउँदैन। मेरो काम भनेको म यसरी तपाईँहरूसँग कुराकानी गर्ने बोल्ने मात्रै हो, र बाहिरी गएपछि मेरो काम भनेको खाने काम हुन्छ, अरू काम मैले जान्दिनँ। मैले बोल्न पनि मलाई त्यस्तो गीत गाउन आउँदैन, नत्र मलाई एकदम इच्छा छ, रहर छ तपाईँहरूलाई मिठो मिठो गीत गाउँहरू सुनाउने। पक्कै पनि अर्को बसाइतिर कुनै दिन फेरि पनि म तपाईँहरूको माझमा यसरी आएँ भने म तपाईँहरूलाई पक्कै पनि एउटा गीत चाहिँ प्र्याक्टिस गरेर आउनेछु, तपाईँहरूलाई सुनाउनेछु। र हामीसँग एक नम्बरदेखि आठ नम्बरको म्युजिक ट्र्याकमा पक्कै पनि अहिलेसम्म कसैले पनि पत्ता लगाउनु भएको छैन, आठ नम्बरको रोज्नु भएको थियो। र यति भन्दा अहिले यति बेला साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौं। हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: हेलो नमस्ते, म देशकरबाट हो।
0: हजुर तपाईँको शुभ नाम?
1: सम्झना श्री।
0: के भन्नुभयो अरे?
1: सम्झना श्री।
0: सम्झना?
1: हजुर
0: हजुर। अनि के छ तपाईँको नयाँ नौलो खबर?
1: मेरो यही भर्खरको नानी लिएर भर्खर बेसर गएको थियो, भर्खर लिएर आउँदैछु घर आइपुगे।
0: हजुर हजुर। अनि अरू नयाँ नौलो विशेष के छ?
1: मेरो नानी छ एउटा सानो नानी भर्खर डेढ महिना, म अहिले एकछिनमा कल गर्छु है।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो सम्झनाजी, उहाँले फोन गर्नुभएको थियो, कुराकानी गर्दै थिए, उहाँको के विशेष काम पर्यो होला भन्ने मन लागेको छ, उहाँले एकछिनपछि मात्रै म फोन गर्छु भनेर भन्नुभएको छ। हुन्छ, पुनः जोडिन सक्नुहुनेछ कार्यक्रममा हामीसँग। यति बेला भने फेरि हामीले चाहिँ अब बिस्तारै तपाईँहरूको माझबाट विदा माग्ने बेला भइसकेको छ, छिटोभन्दा छिटो तपाईँहरू हामीसँग टेलिफोन सम्पर्कमा जोडिन सक्नुहुनेछ। तपाईँहरूले विशेष गरी आज जोडिनुहुने साथीहरू चाहिँ एकदम धेरै भाग्यमानी ठान्छ है, म किन भन्दाखेरि दुई वर्षपछि म आज यहाँ तपाईँहरूको माझमा उपस्थित भएको छु, फेरि पनि अब दुई चार वर्ष लाग्न सक्छ यसरी कार्यक्रममा जोडिनको लागि चाहिँ, त्यही भएर आज नै कार्यक्रममा आएर जोडिएर कुराकानी गर्न सक्नुहुनेछ। र फेरि पनि हाम्रो गोविन्दाजीले लेख्नु भएको छ, उहाँले धेरै मेसेज पठाउनु भएको छ कमेन्ट बक्सबाट, कमेन्ट गर्नुभएको छ हामीलाई, हामीले अघि नै पनि पढिसके, फेरि पनि लेखेर पठाउनु भएको छ उहाँले। रोल्पामा दुःखद के लेख्नुभयो उहाँले? रोल्पामा दुःखद घटना लेख्नुभयो होला, घटना घट्यो तपाईँ पनि थाहा भएको होला, यो कुरा सुन्दा मलाई यस्तो लाग्यो कि मान्छेको जीवन केही पनि छैन जस्तो लाग्यो। हजुर गोविन्दाजी, मैले पनि सुनेको हो होइन, धेरै भिडियोहरू देखेँ, फोटोहरू देखेँ होइन, एकदम दुःख लागेको मलाई पनि, हामी सबैलाई एकदम दुःखको कुरा हो त्यो होइन। र फेरि पनि अब भगवान्सँग प्रार्थना गर्छौं हामी सबैजना मिलेर है, कहिले पनि कसैलाई पनि त्यस्तो दुःखद नपरोस् भन्दै यति बेला फेरि पनि साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौं। हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: नमस्ते नमस्ते, बोली सुन्दा एकदम खुसी लाग्यो, खुसी भयो।
0: हजुर मैले त ठ्याक्कै बोली चाहिँ मैले सुने सुने मैले ठ्याक्कै बिर्सेँ, अहिले धेरै वर्ष भयो नि।
2: ल ल मैले सम्झिहालेँ, अब भइहाल्यो।
0: हुन्छ, श्यामजी बोल्नु भएको?
2: हजुर हजुर
0: हजुर। अनि के छ श्यामजी हाल खबर तपाईँको?
2: एकदम ठिकै छ, सुनाउनुहोस् तपाईँको के छ नि? हजुर
0: मेरो पनि एकदम ठिक छ, मलाई कस्तो खुसी लाग्यो दुई वर्षपछि म तपाईँहरूको माझमा यसरी बोले होला होइन।
2: होइन अस्ति नै एकपल्ट बोल्नु भएको थियो नि
0: हो, तै पनि मैले तपाईँलाई सम्झिरहेको छु होइन, तपाईँको आवाज मैले सुने सुने जस्तो त लाग्यो सुरुमा, पछि फेरि एकचोटि बोल्दाखेरि मैले चिने नि तपाईँलाई, पत्ता लगाए नि त।
2: हजुर हजुर।
0: अनि के छ श्यामजी नयाँ नौलो हाल खबर तपाईँको?
2: नयाँ नौलो त उही कुरा नै हो नि, खासै नौलो केही छैन, अब पानी हिजोसम्म परेको थियो, आज चाहिँ घाम लागेको।
0: हजुर। अनि के गर्दै हुनुहुन्छ यति बेला?
2: म गोठालो छु यतिखेर।
0: हजुर। अनि मकै त रोपिसक्नु भयो होला यति बेला, मकै गोड्ने बेला होइन?
2: हजुर मकै चाहिँ गोडिसके छैन त नि कुरो पनि बारीको चाहिँ छ अलिकति पानीले डिस्टर्ब गरेर अलिकति खेतपाला लिनु पाउने भयो अब यस्तै यस्तै छ भनौँ न अलिकति झार आएर बुढिराखेको छ
0: हजुर हजुर त्यही त अहिले मौसम पनि त्यस्तै छ विशेष गरी अब भन्न त चैत वैशाख हावा हुरी चल्ने मौसम भनिन्छ गर्मी अब गर्मी पनि सुरुवात हुन्छ होइन तर यसपालि चाहिँ अब हावा हुरी पनि धेरै चलिरहेको छैन ठिकै छ भनौँ न पहिलाको तुलनामा अब गर्मी पनि अब पहिलाको हजुर
2: अलिक बढी पर्यो कि अहिले एकदम सहीमा नि पर्यो त्यसरी अनि वैशाखी नि त्यसरी पर्यो
0: हजुर
2: ठिकै छ अब आजदेखि त अब जेठ पनि लाग्यो अब कसो हुन्छ अब पानी त अब आउने त अब अबको हो अब ठिकै छ अब मौसमको कुरा अब
0: हजुर त्यही दिन अब यो असार साउनमा बर्खाको बेलामा पर्नुपर्ने पानी होइन जुन पानी पर्दा चाहिँ अब किसानहरूको लागि एकदम खुसीको कुरा हो तर अहिले नै यति धेरै पानी पर्यो कि होइन अब हामीले बुलेटिनहरू हेर्दाखेरि यसो हेर्दाखेरि अब हुन्छ त्यहाँ आइराखेको हुन्छ अब जेठको 15 साउन 15 चाहिँ पानी नपर्ने रे भन्ने कुरा पनि छ अब त्यो भगवान् जानुन् के हुन्छ यो चाहिँ बुलेटिनले दिएको कुरा हो होइन के हुन्छ सकेसम्म चाहिँ हाम्रो किसानहरूलाई मर्क नपरोस् पानी समयमै परोस् राम्रै होस् भन्ने हाम्रो इच्छा चाहना हो होइन हजुर अनि अरू केही छ नयाँ नौलो हजुर अनि आज शुक्रबारे बसाइमा छौँ हामी तपाईँलाई पक्कै पनि थाहा छ बसाइको बारेमा है हजुर हुन्छ कति नम्बर रोज्न चाहनुहुन्छ अहिलेसम्म एउटा पनि गएको छैन साथीहरू आउनु भएको थियो उहाँले पत्ता लगाउन सक्नु भएन तपाईँले एउटा जुनसुकै पनि रोज्न सक्नुहुन्छ
2: ए भनेपछि त्यही चाहिँ मैले सुरुमा के अरे कल गर्दाखेरि आजसम्म आगमन छैन भन्यो नि ताडी फेरि बिचमा नि के अरे कल गर्दाखेरि आगमन भएन भन्छ नि ताडी फेरि अहिले चाहिँ होइन यसो कल गर्नु पर्यो भनेर नि कल गरेको ठ्याक्कै लागे पनि आज किन होला आज ढिलो भयो नि त किन होला ठिक प्रोग्राम पछि गरे भने सोचेँ तै पनि अहिले यसो कल गरेको फेरि लाग्यो खुसी लाग्यो
0: हजुर हुन्छ
2: तपाईँ आउनु जुझाएर
0: चाहिँ हजुर
2: लाग्यो एकदमै
0: मलाई पनि एकदम धेरै खुसी लागिरहेको छु लागिरहेको छ तपाईँहरूसँग बोल्न पाउँदाखेरि धेरै समयपछि है गफगाफ भइरहेको छ हुन्छ नम्बर रोज्नु है अब नम्बर रोज्न सक्नुहुन्छ
2: ठिकै छ अब ट्र्याक नम्बर त मैले पत्ता लगाउनु त सक्दिनँ होइन अब यसो भयो नि यसो रोजै होइन अनि फेरि अरू साथीहरूले नि अब हुन त समय त सिकिसक्यो ठिकै छ एक नम्बर बजाइदिनु
0: हुन्छ एक नम्बरको सुन्नु होला है त
2: हस्

0: हजुर श्यामजी
1: हजुर
0: सुन्नुभयो नि म्युजिक ट्र्याक तपाईँले
1: सुने पनि अब सुने सुनेको छ अब खै पत्ता लगाउन सकिनँ नि त मैले
0: हुन्छ त्यही पनि एकचोटि प्राइस गर्नु होला है के छ
1: अब मैले पास गरेँ अब सकिनँ त अब के गर्नु
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद छ म्युजिक ट्र्याक चाहिँ पत्ता लगाउन नसके पनि तपाईँ हामीसँग जोडिनु भयो त्यो नै हाम्रो लागि ठुलो कुरा भयो तपाईँहरूको मायाले विश्वासले साथ सहयोगले हामी आज यहाँसम्म पुग्न सकेका छौँ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि आज कस कसलाई सम्झिन चाहनुहुन्छ
1: धन्यवाद छ हजुरलाई धेरै प्रसङ्ग गर्नुभयो हामीलाई पनि एकदमै खुसी लागेछ धन्यवाद छ हजुरलाई धेरै धेरै मुरी मुरी भन्नुभएको छ र साथीहरू भन्नुभयो तपाईँ र आज धेरै वर्ष भनौँ न एक वर्ष डेढ वर्षमा बोल्न पाउँदा पहिलो प्रथम त धेरै हजुरको बोली जस्तो चाहिँ मनपर्छ पहिल्यैदेखिको बोलिरहेको भएर
0: हजुर धेरै धेरै धन्यवाद
1: हजुरलाई
0: हजुर उहाँ हुनुहुन्थ्यो श्यामजी हुनुहुन्थ्यो नयाँ गाउँबाट उहाँसँग कुराकानी गर्दा गर्दै अन्तिममा उहाँले आफ्नो साथीभाइलाई सम्झिने बेला चाहिँ टेलिफोन टुटिन पुग्यो र त्यसको लागि जोडिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब भने तपाईँहरूको माझबाट हामीले विदा माग्ने बेला भइसकेको छ हाम्रो स्टुडियो घडीमा 1:55 गइसकेको छ अब भने हामी कुनै पनि साथीको टेलिफोन लिन सक्दैनौ र साथीहरूको माझबाट विदा हुने बेला भइसकेको छ यति बेला भने अहिलेसम्म 1 बजीबाट अहिलेसम्म मलाई प्राविधिकमा रहेर साथ दिनुहुने प्राविधिक मित्र दिलुलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको शुक्रबारे बसाईबाट तपाईँहरूको माझबाट हामी दुवैजना विदा हुन चाहन्छौ र अर्को साता समय मिलेसम्म म पुनः तपाईँहरूको माझमा उपस्थित हुने नै छौ तपाईँहरूको कुरा सुन्ने नै छौ त्यतिसम्मको लागि पनि विदा हुन चाहन्छु रेडियो मर्संगदी 95 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार।

0: गाउँको मिठो मोहनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा।

0: त्यस्तो छैन यार।
1: शहरमा भिड छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला। Yeah, yeah.

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म सुधाको स्वागत छ। लामसुङको व्यस्त नगरपालिका 11 रामसुक बेसीमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ। उदयपुरबाट रामसुक बेसीतर्फ जाँदै गरेको गण्डकी प्रदेश 01001/01970 नम्बरको मोटरसाइकलले शुक्रबार बिहान करिब 7:30 बजे पैदल यात्री 74 वर्षीय महनिधि सेडाईलाई ठक्कर दिएको प्रहरीले सुनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी सेडाईलाई उपचारका लागि प्रदेश अस्पताल लामसुङ ल्याइएको थियो। उपचारकै क्रममा बिहान 8:50 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक रामसुकै 20 वर्ष विकेश तामाङ पनि घाइते भएका छन्। उनको घुँडा र छातीमा भित्रे चोट लागेको प्रहरीले सुनाएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,00 रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 रूपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। भारतमा 4 वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ र डिजेलको भाव प्रति लिटर 90.67 रूपियाँ कायम भएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महाशाखाले जनाएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययित अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81/82 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन्। सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ़दै गएको सरकारी खर्चको बेरोजो हेर्दा सार्वजनिक निकायको जवाबदेहिता, पारदर्शिता र आर्थिक सुशासन खस्किएको महसुस भएको बताउनुभयो। माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशित भएसँगै अब असार 1 गतेबाट कक्षा 11 भर्ना अभियान शुरू हुने भएको छ। यसपटक बोर्डले 1 महिनाभित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यार्थीहरूले यस्तै नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन दिन थालिसकेका छन्। उता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुली सकेको छ। तर यति बेला अघिल्लो शैक्षिक सत्रको कक्षा 11 पठन पाठन र परीक्षा सकिएको छैन। एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्यलमा परेका छन्।
यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आंकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: विशिष्ट हररी खोलिब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाम कुए खैमु खोजिन ति गल्छ्यो
10: ए 26 नर्तिसे गरी बालटी र रेडियो मर्सिङ दिङे न हो गल्छ्यो
11: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849-68924, 9850-86780।
1: यो मोबाइलले पनि तनावै दियो भने?
4: होइन, के तनाव दियो ए खुसी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813-09-4932।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunny,
1: extreme energy drink.
2: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
3: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
3: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
2: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
3: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
2: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
3: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
2: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
12: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Media Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लमसुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909993, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
7: जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो।
8: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौडा ढल्केबर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर साईले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोषेडुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
9: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
9: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
9: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943333 4935555।
8: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 वटै पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15
7: 12 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमीखोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29 दुईलाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति पाउने 8 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारणलाई निर्माणले गति लियो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो बैंक।
15: साली नदीको शिर,
16: मणिचूडको काख,
15: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
16: शान्ति र आनन्दको अनुभूति,
15: भीडभाडबाट टाढा,
16: शहरबाट नजिकै,
15: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
16: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
17: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
21: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा 1466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नवराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ईसीडीमा 124, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शबारे 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधि बारे 385 जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकन बारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्ने, यसरी सिकेका ज्ञान, सीप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढ़ाएको शिक्षा अधिकारी ढकालको भनाइ छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रीस र यूएई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बुल्लु गाउँ नगरपालिका 1 52 मधुसूदन पराजुली र पर्वतको कुस्मा नगरपालिका 2 32 प्रकाश बास्तोला रहेका छन्। मधुसूदनले ग्रीस पठाइदिने भन्दै दुईजनाबाट 23 लाख रूपियाँ र प्रकाशले यूएई पठाइदिने भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका 11 23 समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीड़ितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीड़ितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 13 कलंकीबाट पक्राउ गरेको हो। त्यस्तै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी काठमाडौँको ताराकेश्वर नगरपालिका 6 बस्ने 23 आदित्य थापा पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई फरार रहेका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। र काठमाडौँ उपत्यकामा गाड़ी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको विशेष जाँच अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका 17 गाड़ीका चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा विशेष गाड़ी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानको क्रममा 47 गाड़ीको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 मापदण्ड अनुसार नरहेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचको क्रममा कतिपय गाड़ीमा ह्याण्ड ब्रेक दुरूस्त नभएको, लाइट बिग्रिएको, टायर अत्याधिक खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अन्तिम 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1466 जना शिक्षकलाई तालिम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा जोड़, र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ। अहिलेलाई चारबन्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल च्यानल।

0: कागज के मेची वा
1: झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खर्खाई
0: अनि बैंगरी
1: बैंगरी चर्च तली लगपर्दी
0: समलपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी देख्या सचेत तल परिम
1: सतर्क तन ठगी तब्द क्या जोगी न
2: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98130949532

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846909301 9846774065
3: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Media, Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु छै दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018, 9846019018।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460000454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशिष्ट नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Patagonia
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।

0: Sonia.
1: Extreme energy drink.
2: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
3: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
3: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
2: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पलको उचित उपचार,
3: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
2: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
3: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
2: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि तयो कागज केमे छिनी वा?
8: झिल्काई
7: केही पर्सनल नम्बर ब्लक लैबी?
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए असिस्तरी आएर ब्लक लैर खर्खाई।
7: अनि बैंगरी?
8: बैंगरी चर चाहिँ तली लगपर्दी
7: चम्लल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
8: सतर्क तन ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
12: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
11: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
12: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
13: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक

0: किनकि यो दान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: हेलो, मर्सङ्गदी FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय सीताराम, जय सीताराम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
8: अझ आफूले माया हार्ने मान्छे
6: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दले ढिलो गर्दैन।
7: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
9: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएलाई के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छ नि।
7: कलाकारहरू विजय बराल, वर्ष राउत, मेछम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: को अर को छैन
1: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा
2: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर
1: कलाकारहरू मिथिला शर्मा बुद्धि तामाङ प्रेम सोनी सुनार सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति
3: गुरुआमा यो सबै मैले गर्दा भएको
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497338798।

0: बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दार्जिलिङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
5: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
4: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
5: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
4: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
5: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
4: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
5: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस्। 98426-10-320 र 98118-41-591।
4: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
6: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Cure Pharmacy and Lab, Besi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Sampark of phone 98490 68924, 98450 6378.

0: समृद्ध आधुनिक खरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गति जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
7: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकीय अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाचै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानी

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 छिङ्गे खोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
0: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसार नगरपालिका 8 छिङ्गे खोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 9846019018 9846019018।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841 23284 र 9921 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665 2497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665 2209।

0: समृद्ध आधुनिक खरावारा मर्साङदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिथि 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका बुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
0: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: एक्सट्रिम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ.
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मर्संग एफएम 95 मेगाहर्ज.
4: परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश. बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो. एक वर्षमै 88 अर्ब 9 करोड़ रूपियाँ थपियो. बढ्दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता.
5: अध्यावधिक बेरुजु ₹7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ.
6: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ.
7: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने. यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन. प्रति कार्य योजना स्वीकृत.
4: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला. अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने.
8: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु.
7: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा. कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन.
4: र राखी पले इन्फामाथिको निलम्बन फुकुवा गर्यो. आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै.
9: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना.
10: जीवनाशक विषादी विष हो, औषधि होइन. यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ. जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं. विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं.
9: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ.
10: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र.
11: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड. शर्त तथा बन्देजहरू लागू हुनेछ.
7: नेपाल दर्पणमा अब खबरको सिलसिला. शुरूमा महालेखा परीक्षकको प्रतिवेदन. राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ. राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो. लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 कुल बेरुजु 88 अर्ब 9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ. मध्ये संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5 अर्ब 22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19 अर्ब 4 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10 अर्ब 32 करोड़ 70 लाख रूपियाँ रहेको छ.
5: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88 अर्ब 9 करोड़ 11 लाख कायम भएको छ. अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु ₹7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ.
7: हालसम्म अध्यावधिक बेरुजु 7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ. प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो.
6: गत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ. बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु.
7: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
4: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकामा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकामा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड़ 54 लाख रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड़ 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10 खर्ब 12 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको हो।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तृतीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
4: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
0: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 औं कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
7: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
4: फेरि पनि जलविद्युतकै खबर, कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
7: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।
17: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, बेरुजु 7,55,00,000 पुग्यो, 1 वर्षमै 88,09,00,000 रूपियाँ थपियो, बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता, 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने, यस वर्ष मनसूनमा 2,00,000 भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि संचालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म संचालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि संचालन गर्न आग्रह गरे। गरेको छ। गरिबी परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा एघारमा भर्ना हुन पाउनेछन्।
7: फेरि पनि शिक्षाकै प्रसंग, एसईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083का लागि कक्षा एघार र बाह्रको छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
8: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
16: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
8: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ। निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ। यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
16: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
8: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
16: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
8: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न समूहगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ। विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नम्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता कोष र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले नै छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 70% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
16: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
8: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्न पर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15%सम्म स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून भयो चाहिँ हामीले कार्यवाही गर्नुपर्ने हुन्छ।
16: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
8: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
4: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज अनुसन्धान आविष्कार प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
21: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
20: हाम्रा सेवाहरू
21: ओपीडी सेवा,
20: विशेषज्ञ ओपीडी सेवा,
21: निशुल्क औषधि वितरण,
20: सशुल्क फार्मेसी सेवा,
21: फिजियोथेरापी सेवा,
20: अकुपंचर सेवा,
21: योग परामर्श सेवा,
20: क्रियाकल्प सेवा,
21: पूर्वकर्म पञ्चकर्म सेवा,
20: छार सूत्र सेवा,
21: जलौका सेवा,
20: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
21: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
20: विस्तृत जानकारीका लागि
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24063।
22: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छा कामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
7: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर घटबढ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
7: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसुम, कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्री मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन रूपसे झडना, थासाङ दुई सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। पाँचवटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो।
1: आज अन्तर्राष्ट्रिय परिवार दिवस दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विभिन्न देशमा कार्यक्रम गरिएको छ। सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 तारीखलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको

0: भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
1: विदेशकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिना लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंक सहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंक सहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजु 7.55 खर्ब पुग्यो। एक वर्षमै 88.9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरोजु प्रति राष्ट्रपतिको चिन्ता।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुल्ला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर

0: Bunnia. Extreme energy drink.
1: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध. सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्को सल्केमा आगो लाग्न सक्छ. वनमा लाग्ने आगो वन डडेलो हो. वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ. त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं. खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं. चुरोटको ठुटो निभाएर फालौं. वनभोज खाएपछि राम्ररी आगो निभाऊ. कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ. कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ. वनमा आगो लगाउनु फौजदारी कसुर हो. कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ. तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ. डिभिजन वन कार्यालय लमजुङ. के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्. हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
2: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260.
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्. यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ.
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ.
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229. सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि.

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा साँझ 6:35 बजेको मर्सङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लामसुङमा अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने, आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम प्रभावित हुने निश्चित, पाँच वर्षदेखि मानव सेवा आश्रममा आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनमिलन, सेवाग्राहीको सहायताका लागि जिल्ला प्रशासन कार्यालय लामसुङमा हेल्प डेस्क स्थापना, र स्वास्थ्य जीवनशैली प्रवर्धनका लागि फोटेडारमा पोषण तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन। अब समाचार विस्तारमा। लामसुङमा सञ्चालनमा रहेका अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने भएका छन्। जिल्ला अनुगमन समितिले जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमनपछि दर्ता नवीकरण तथा आवश्यक अनुमति नलिई सञ्चालन गरिएका उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति लामसुङका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष पूर्णबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउने निर्णय गरेको हो। क्रसर उद्योग सञ्चालनको लागि सरकारको नीति र नियमसँगै मापदण्ड विपरीतका क्रसर उद्योगीहरूलाई रोक लगाउन संघीय सरकारले निर्देशन दिएको लामसुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो।
3: यो लामसुङ जिल्लामा अहिले कसरहरूको हामी अनुगमन गर्न गयौं र धेरै जसो कसरहरूले मापदण्ड पूरा गरेको छैनन्, इजाजत लिनुपर्नेमा लिएको छैन। अब फेरि नेपाल सरकारले पनि अहिले मापदण्ड पूरा नभएका, दर्ता भएका तर दर्ता र अनुमति इजाजत लिएका तर मापदण्ड पूरा नभएको कारणले नवीकरण चाहिँ नगरेर राखेका त्यस्ता किसिमका कसरहरू पनि छन्। ती पनि जबसम्म नवीकरण हुँदैन तबसम्म त्यसलाई हामी भ्यालिड मान्न मिल्दैन। त्यसले गर्दाखेरि यी कसरहरूलाई व्यवस्थित गर्नको लागि हामीले अहिले त्यसरी अव्यवस्थित रूपमा र गैर कानूनी रूपमा अथवा कुनै निकायमा अनुमति दर्ता प्रक्रिया पूरा नगराइकन सञ्चालनमा भएका कसर उद्योगहरूलाई हामीले अहिले सञ्चालनमा रोक लगाउने निर्णय जिल्ला अनुगमन समिति बैठकबाट निर्णय गरेका छौं।
0: बैठकले उद्योग सञ्चालनका लागि आवश्यक इजाजत नलिएका, समयमै नवीकरण नगरेका तथा प्रचलित कानून अनुसार दर्ता नभएका उद्योगहरूलाई बन्द गर्न स्थानीय तह मार्फत कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। समन्वय प्रमुख गुरूङको नेतृत्वमा प्रजय एवं सुरक्षा निकायका प्रमुख सहितको टोलीले केही साता अघि जिल्लाका विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमनका क्रममा कतिपय उद्योगहरूले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गरेको, निर्धारित मापदण्डमा नरहेका र अत्यावश्यक प्रशासनिक प्रक्रिया पूरा नगरेको पाइएको बताइएको छ। बैठकको निर्णयसँगै जिल्ला समन्वय समिति लामसुङले जिल्लाभित्रका सबै स्थानीय तहलाई पत्राचार गर्दै निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ। समितिले पालिकाहरूलाई आफ्नो क्षेत्रमा रहेका अवैध क्रसर उद्योगीहरूको विवरण संकलन गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने निर्देशन समेत दिएको छ। समितिको निर्णयपछि जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरू कानूनी दायरामा आउनुपर्ने दबाव बढ़ेको छ। वैधानिक प्रक्रिया पूरा गरेका उद्योगहरूलाई भने आवश्यक मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने बताइएको छ। जिल्ला अनुगमन समितिले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने र कानून विपरीत सञ्चालन हुने उद्योगमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूमा व्यावसायिक रूपमा 9 क्रसर उद्योगहरू सञ्चालन हुँदै आएका छन्। सोबाहे जिल्लामा रहेका केही ठूला आयोजनाहरूले भने मोबाइल क्रसर उद्योगहरू सञ्चालन गरी आवश्यकता अनुसारको उत्पादन र प्रयोग गर्दै आएका छन्। आर्थिक वर्ष सकिने लाग्दा जिल्लाका क्रसर बन्द भएमा विकास निर्माणको कार्य प्रभावित हुने निश्चित भएको छ। प्राय आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको कार्यले गति लिने परम्परा देखिन्छ। यही बेला क्रसर उद्योग बन्द भएमा चालू आर्थिक वर्षका विकास निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पर्ने भएको हो। लामसुङ सदरमुकाम बेसर स्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका अर्जुन भनेर चिनिने 42 वर्षीय गोडीराम दराईको पारिवारिक पुनमिलन भएको छ। चितवनको भरतपुर नगरपालिका अन्तर्गत मंगलपुर स्थायी ठेगाना रहेका दराईको 6 वर्ष अघि आफ्नो आमा र बुवाको निधन भएको र काजक्रिय सकिएपछि व्रतीय र घर परिवारसँग सम्पर्कविहीन बनेका थिए। आज एक कार्यक्रमबीच गराएको भाउजू सुनम दराई र बहिनी पूजा दराईलाई जिम्मा लगाइएको हो। आश्रमकी संयोजक अनिता अधिकारीले हामीले सड़कबाट उद्धार गरेर ल्याएको बताउँदै आगामी दिनमा सड़कमा आउने वातावरण नबनाउन परिवारलाई आग्रह गर्नुभएको थियो। दराईलाई घरमा पनि उचित वातावरणमा राख्नुपर्ने अधिकारीले जोड़ दिनुभयो। पुनमिलन कार्यक्रममा आश्रमका संरक्षक एवं केन्द्रीय सदस्य जमेन्द्र मानघले, प्रेस सल्लाहकार कृष्ण केसी लगायत आश्रमका कर्मचारी तथा आश्रयहरूको उपस्थिति थियो। अर्जुन मानव सेवा भनेर चिनिने गोडीराम दराईलाई टीका र दोसल्ला उडाएर विदाई गरिएको थियो। सोही अवसरमा दराईका विदेशमा रहनु भएको दाईले आश्रमलाई सम्मान स्वरूप अनलाइन मार्फत 25,000 रकम सहयोग गर्नुभएको आश्रमको संयोजक अधिकारीको भनाई छ। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भएपछि दराईको परिवार आफ्नो सम्पर्कमा आएको हो। 2078 मंगिर 15 गते मध्य नेपाल नगरपालिका 10 साँडी खोलाबाट उद्धार गरी आश्रम ल्याइएको थियो। गाउँमा अपरिचित र बेवरिसी हुँदै गरेको अवस्थामै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्धार गरी मानव सेवा आश्रममा ल्याएको थियो। मानव सेवा आश्रमले आश्रममा भएका विभिन्न क्रियाकलाप एवं गतिविधिहरूलाई सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा राखेपछि सो व्यक्तिलाई चिन्ने व्यक्तिले परिवारसम्म पुर्याएका थिए। विगत 5 वर्षदेखि आश्रममा रहँदै आएका ती व्यक्तिलाई हाल प्रवासमा रहेका उनका आफ्नै भाइले पहिचान गरेको आश्रमले जनाएको छ। हाल दराईको पारिवारिक पुनमिलन भएसँगै खुशी भएका छन्। सहारविहीनहरूलाई आश्रय दिँदै आएको मानव सेवा आश्रममा हाल 25 जनाले आश्रय लिइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ। लमजुङको दोर्दी गाउँपालिकामा बिहिबार पूर्व सूचनामा आधारित आपतकालीन प्रतिकार परियोजना सञ्चालन सम्बन्धी एक दिने संविधानात्मक बैठक सम्पन्न भएको छ। विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका कार्यालय नौथर सेरामा आयोजित बैठक गाउँपालिकाका उपाध्यक्ष विश्वबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्रे, गाउँपालिकाका 9 वडाका वडा अध्यक्ष, कर्मचारी, नेपाल प्रहरीका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। मानव विकास सामुदायिक सेवाको सहयोगमा आयोजित कार्यक्रममा एसटीसीएसका विपद पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य विज्ञ विमल विकर, एसडीसीएस नम्न सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ लगायतले परियोजनाको उद्देश्य विपद पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य सम्बन्धी विषयमा सहजीकरण गरेका थिए। कार्यक्रममा विपदका सम्भावित जोखिमलाई समयमै पहिचान गरी पूर्व सूचनाका आधारमा प्रभावकारी प्रतिकार्य सञ्चालन गर्ने, स्थानीय तहबीच समन्वय मजबूत बनाउने तथा समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङमा हेल्प डेस्क अर्थात नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर सहितको नागरिक सहायता कक्ष स्थापना गरेको कार्यालयले जनाएको छ। टाढा टाढाका गाउँबाट सेवा लिन आउने सेवाग्राहीलाई कुन कोठाबाट कुन सेवा लिने भन्ने अन्योल हटाउन तथा सेवा प्रवाहलाई छिटो छरित बनाउन हेल्प डेस्क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। उहाँका अनुसार प्रशासन कार्यालयबाट लिने सेवाका लागि बाहिर पैसा तिरेर निवेदन लेखाउनु पर्ने बाध्यता अब हटेको छ। हेल्प डेस्क मार्फत पेन्सन, दलित, जनजाति, खसारे, मुस्लिम, दुई नाम थर वा ठेगाना फरक सिफारिश, नागरिकताको अभिलेख, हात हतियार तथा विस्फोटक पदार्थ सम्बन्धी सिफारिश, संस्था नवीकरण लगायत सेवाका लागि आवश्यक निवेदन कार्यालय परिसरभित्रबाटै लेखिने व्यवस्था गरिएको छ। सेवा प्रवाहका लागि आवश्यक फोटोकपी सेवा समेत हेल्प डेस्कबाटै उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले 3 वर्ष अघिदेखि राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन फारम कार्यालयभित्रैबाट भराउँदै आएको थियो। हाल सञ्चालनमा ल्याइएको हेल्प डेस्क मार्फत निवेदन लेख्ने तथा फोटोकपीको व्यवस्था समेत कार्यालय परिसरभित्रै भएपछि सेवाग्राहीलाई छिटो र छोटो समयमा सेवा प्राप्त हुने र अतिरिक्त खर्च समेत बचत हुने प्रशासनको विश्वास छ। राइनस नगरपालिकाले सड़क अतिक्रमण गरिराखिएका निर्माण सामग्री तथा अन्य सामान हटाउन आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्रका मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री, पसलका व्यापारी सामान लगायत सामग्री सड़कमा राख्दा सार्वजनिक आवागमनमा बाधा पुग्नुका साथै सवारी दुर्घटनाको जोखिम बढ़ेको जनाएको हो। सूचनामा सड़क पेटी तथा सड़क छेउछाउमा राखिएको निर्माण सामग्री र अन्य सामान 7 दिनभित्र हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ। तोकेको समयभित्र सामग्री नहटाई पालिकाले आफै हटाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। रायनास नगरपालिकाले सार्वजनिक सड़क सुरक्षित व्यवस्थित र सहज आवागमनमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ। सामुदायिक रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमसिङ्गी सुरक्षा सम्बन्धी सचेतनामूलक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणका लागि दोस्रो पटक सम्झौता भएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदाय सचेतनाका लागि साप्ताहिक रेडियो कार्यक्रमका लागि औपचारिक सम्झौता भएको हो। जिल्ला प्रहरी कार्यालय लमसिङ्ग प्रमुख एवं प्रहरी नायब उपरीक्ष जितेन्द्र कुमार बस्नेत र रेडियो मर्सिङ्गीकी निर्देशक मीना गुरूङले दोस्रो चरणमा रेडियो कार्यक्रम सुरक्षा सरकार उत्पादन तथा प्रसारण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा रेडियो स्टेशन प्रमुख सन्देश पौडेल तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीको रोहबरमा हस्ताक्षर रहेको छ। सम्झौता अनुसार 15 मिनटको अवधिमा रहेको सुरक्षा सरकार यही जेठदेखि 2083 चैत्र मसान्तसम्म प्रसारण हुनेछ। कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजेसम्म र पुनः प्रसारण सोही दिन बेलुका 8 बजेदेखि रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र रेडियोको विभिन्न सञ्जाल मार्फत प्रसारण हुनेछ। कार्यक्रममा प्रहरीले समुदायमा आवश्यक सुरक्षा सूचना सचेतनामूलक सन्देश तथा जिल्लाको अपराध नियन्त्रण तथा सुरक्षा प्रयासबारे जानकारी प्रस्तुत गर्नेछ। कार्यक्रम प्रस्तुताको रूपमा प्रहरी जवानहरू देवकुमारी बलामी र देवमाया थापा रहेका छन्। समुदायमा सुरक्षाप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्य सहित गत पौषदेखि दुवै संस्थाले साझेदारीमा कार्यक्रम शुरू गरेका थिए। पहिलो पटक गरिएको सम्झौता अनुसार गत चैत्र महिनासम्म 16 फरक फरक विषयमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण भएको थियो। सो कार्यक्रमले प्रहरीको काम कर्तव्यलाई समुदाय केन्द्रित गर्न तथा शान्ति सुरक्षा व्यवस्थापनमा समुदायको भूमिकालाई सशक्त बनाउन सहयोग पुर्याएको प्रणव बस्नेतले विश्वास व्यक्त गर्नुभयो। सामुदायिक हितमा सन्देश प्रवाह गर्न तथा समुदाय सशक्तिकरणका लागि रेडियो कार्यक्रम प्रभावकारी भएकोले सो कार्यक्रमलाई निरन्तरता दिन सकिएको प्रणव बस्नेतको भनाइ छ।
4: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव

0: समृद्ध आधुनिक हरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, 20R13 फिल्म हल चोक, लमजुङ।
2: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
5: मर्सिङ एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी लमसुङले जेठको अन्तिम सातामा जिल्ला अधिवेशन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लमसुङको बैठकले जेठ 23 र 24 गते जिल्ला अधिवेशन तोकेको हो। राजसभा केन्द्रीय परिपत्र बमोसिम जिल्ला कार्य समितिको बैठकले जिल्ला एवं स्थानीय तह अधिवेशनको कार्यतालिका तयार गरेको हो। जिल्ला कार्य समितिले जिल्ला अधिवेशनसँगै स्थानीय तह तथा वडा तहको संगठन विस्तार र अधिवेशन तालिका सार्वजनिक गरेको छ। राजसभा लमसुङका सभापति अशोक सापकोटाका अनुसार स्थानीय तहका वडामा दुई चरणमा अधिवेशन हुने भएको छ। वैशाख 20 गते भन्दा अघि समिति गठन भएका वडाहरूमा ज्येष्ठ 3 गते र त्यसअघि समिति नभएका वडाहरूमा ज्येष्ठ 16 गते अधिवेशन गर्ने भएको छ। समिति गठन नभएका वडा तहमा ज्येष्ठ 2 गते अर्थात शुक्रबार तदर्थ समिति गठन गर्ने सभापति सापकोटाले बताउनुभयो। त्यसैगरी वैशाख 25 गते समिति गठन भएका स्थानीय तहहरूमा ज्येष्ठ 10 गते पालिका अधिवेशन हुने भएको छ भने पालिका समिति नभएकी स्थानीय तहहरूमा ज्येष्ठ 9 गते तदर्थ समिति गठन गरी 17 गते अधिवेशन गर्ने तयारी गरेको छ। राष्ट्रपाल अमसुङका अनुसार 2083 ज्येष्ठ 17 गते रायनस, दुधपोखरी, दोर्जे र कोलस्तर गाउँपालिकाको पालिका अधिवेशन हुनेछ भने जिल्ला अधिवेशन ज्येष्ठ 23 र 24 गते आयोजना गरिएको छ। भोटेवाडा सामुदायिक सिकाई केन्द्र सुन्दरबन चुनावको आयोजनामा चार दिने असल खानापानमा सुधार तथा सर्वोत्तम पीठो बनाउने तालिम सञ्चालन भएको छ। यस विशेष नाममा सामुदायिक स्थलद्वारा सञ्चालित स्टेप अप आयनिस क्लब परियोजनाको प्राविधिक सहयोगमा नक्सली रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सुन्दरबन नगरपालिका वडा नम्बर 7 र 8-9 अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायका महिला पुरूष गरी 18 जनाको सहभागिता रहेको छ। पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका नसर्ने रोगहरूको जोखिम बढ़दै गएको अवस्थामा स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्रीको प्रयोग गरी पोषणयुक्त खानपानको अभ्यास बढ़ाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिम अवधिभर सहभागीलाई स्थानीय स्रोत र साधनको उपयोग गरी सर्वोत्तम पीठो, मिङ्क, सातु तथा विभिन्न प्रकारका पोषणयुक्त परिकार बनाउने विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा सञ्चालन गरिनेछ। साथै स्वस्थ खानपान, सन्तुलित आहार र दैनिक जीवनशैली सुधारको उपायबारे समेत जानकारी प्रदान गरिने कार्यक्रम रहेको छ। यसका साथै तालिम पश्चात सहभागीहरूलाई सर्वोत्तम पीठो उत्पादन तथा व्यवसाय सञ्चालन सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिने जनाइएको छ। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै स्वरोजगार तथा आय आर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा समेत सहजीकरण गरिनेछ। उक्त तालिम एसोसिएसन नमुना सामुदायिक अस्पतालका मनोविमर्श दाता तथा कार्यक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा सञ्चालन भइरहेको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भने कार्यालय दमोलीका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य मुख्य प्रशिक्षकका रूपमा रहनु भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरबन नगरपालिका वडा नम्बर 9 का वडा सदस्य खुशबहादुर गुरूङले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय स्तरमा उपलब्ध खाद्य वस्तुको सही प्रयोग र स्वस्थ खानपानको बानीको विकास गर्न यस तालिम प्रभावकारी हुने बताउनुभयो। साथै समुदायमा नसर्ने रोग न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। मर्सेङ्गे समाचार अहिले यति नै। अन्तिम मुख्य समाचारका शीर्षकहरू पुनः पटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: लमजुङमा अवैध तथा मापदण्ड विपरीतका क्लस्टर उद्योगहरू बन्द गरिने, आर्थिक वर्षका अन्त्यमा विकास निर्माणका काम प्रभावित हुने निश्चित, 5 वर्षदेखि मानव सेवा आश्रममा आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनमिलन, सेवाग्राहीको सहायताका लागि जिल्ला प्रशासन कार्यालय लमजुङमा हेल्प डेस्क स्थापना र स्वास्थ्य जीवनशैली प्रवर्धनका लागि भोटेवाडामा पोषण तथा सर्वोत्तम पीठो बनाउने तालिम सञ्चालन। साँझ 6:35 बजेको मर्सङ्गे समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गे 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गे .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: स्वागतम श्रोता मान्छेहौ रचना श्रेष्ठ गरौं कर्म दी फल बाँचिरहन्छ त्यही मान्छे जसको कृति छ निर्मल जदौ कार्यक्रम साहित्य सर्वरको दैलो उग्रियो यिनै शब्द सुमनहरूको साथ अभिवादन कार्यक्रम साहित्य सर्वरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी श्रोताहरू सदाझै आज पनि हामी सामुदायिक रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्जको ध्वनि तरंगसँगै साहित्यका विविध कोशीलहरू लिएर श्रोताबीच उपस्थित भएका छौं स्टुडियोको कार्यकक्षबाट र आजको कार्यक्रममा हामीले नेपाल राष्ट्रिय चाडपर्व भन्ने पुस्तकबाट सामग्री प्रस्तुत गर्ने जमर्को गरेका छौं र यसलाई यो पुस्तकलाई लेख्नु भएको छ डाक्टर ऋषि प्रसाद शर्माले र यो पुस्तकभित्र समतामूलक समाजको निर्माणमा नयाँ चेतना जगाउने अनुपम कृति भन्ने शीर्षकमा लेखिएको आलेख छ र यो आलेखलाई हामी समय सन्दर्भ कति समयले भ्याउँछ हामी त्यसलाई पनि प्रस्तुत गर्ने जमर्को गर्नेछौँ र यो नेपाल राष्ट्रिय चाडपर्वले यो नयाँ वर्षदेखि लिएर आएर हरेक महिनामा पर्ने चाडपर्वहरूको बारेमा परिचय दिइराखेको छ र हामी यस सन्दर्भमा हामी अगाडि बढ्छौ र आजको कार्यक्रममा भने हामीले यो सृष्टि परिवर्तन र संकल्पको प्रेरणादायी पर्व नयाँ वर्षबाट नै हामी यो आजको कार्यक्रमलाई अगाडि बढाउँछौ। सृष्टि र परिवर्तनको प्राकृतिक प्रवाहमा गतिमान नयाँ वर्ष नयाँ उत्साहका साथ प्रगति गर्ने संकल्प लिने प्रेरणादायी पर्वका रूपमा मनाइन्छ। वर्षको अर्थ वर्षा पनि भएको हुँदा नयाँ वर्षले जीवनमा नयाँ स्फूर्ति सञ्जीवनी शक्ति र सुख समृद्धिको वर्षा गर्छ। गतिशील समयको बोध गराउने पर्व शब्दको अर्थ आँक्लो गाँठो पनि भएको हुँदा जसरी बाँस माथि माथि चढ्दै जान्छ र एउटा आँक्लो पर्व छोड्दै बढाउँदै जान्छ त्यसरी नै नयाँ वर्षको पर्व पुरानो वर्षको काँटो छोड्दै अघि बढ्छ। पर्व वृद्धिको मापदण्ड मात्र होइन एक अंशलाई अर्को अंशसँग जोड्ने मध्यस्थ सूत्र पनि। फेरि गाँठोको अभावमा उखुमा रस असुरक्षित रहे झैं नववर्ष पर्वको अभावमा हाम्रो जीवन निरस निर्जीव र अनियमित हुन्छ। यसर्थ प्रत्येक नयाँ वर्षको पर्वले सृष्टिको भूतकाललाई वर्तमान कालसँग जोडेर हाम्रो जीवनलाई रस र गतिशीलता बनाउँछ। गति बिना यस संसारमा कुनै पनि काम सम्भव छैन। चन्द्र सूर्य ग्रह तारा पृथ्वी जल तेज वायु आदि सबै यसै प्रकृतिका गतिबाट नै गतिशील छन्। अतएव नयाँ वर्ष प्रगति खुसियाली र जीवन्तताको प्रतीक प्राकृतिक पर्व हो। नयाँ वर्ष सहर्ष परम्परामा सद्भाव प्रकट गरी जीवनमा नयाँ चेतना गरी विकास गर्न सिकाउने सृष्टिको पहिलो उत्सवको उद्घाटन हो भनेर यहाँ लेखकले प्रस्तुत गर्नुभएको छ। नयाँ वर्षको थालनी ऋतु विज्ञानका दृष्टिले हामी कहाँ ऋतु राजा वसन्त नै वर्षको अन्त्य र नयाँ वर्षको आरम्भ हुन्छ। यसै बेला प्रकृतिले पनि नयाँ श्रृङ्गार गर्छ। प्रत्येक वृक्षलता आदिले आफ्ना जीर्ण शीर्ण पात आदिलाई त्यागेर वर्षभरिका लागि नयाँ रूप धारणा गरी नयाँ जन्म लिन्छन्। नयाँ वर्षको नाउँ नै जीवन हो। नवो नवो भवती आयमान। फेरि प्रकृतिमा उष्णता तातो नभएको भए पृथ्वीमा जीवनको उत्पत्ति नै हुने थिएन भने उष्णताको आरम्भ पनि वसन्त ऋतुबाट नै हुने गरेको पाइन्छ। यसरी सृष्टि आरम्भ हुनुभन्दा पहिले प्राकृतिक सर्वाङ्ग शीतल चिसो थियो भने ऋतुहरूको चक्रभूमि वसन्त ऋतुको आगमन भएबाट प्रकृति उष्ण भई सृष्टिको शुभारम्भ भएको मान्न सकिन्छ। त्यसैले होला हाम्रा धर्मशास्त्रहरूमा पनि वसन्त ऋतुमा चैत महिनाको शुक्ल पक्षको प्रथम दिनमा सूर्योदय भएपछि ब्रह्माले सृष्टि गर्ने संकल्प गरी यस संसारको सृष्टि गरेका हुन् भन्ने कुरा ब्रह्म पुराणमा उल्लेख भएको प्रमाण निर्देश सिन्धुकाले यसरी दिए। चैत्र मासे जगत ब्रह्मा ससर्ज प्रथमे हनि शुक्ल पक्षे समग्रेतु सदा सूर्योदय सती। हामी कहाँ बारको आरम्भ पनि आइतबारदेखि मानिन्छ र ब्रह्माले सर्वप्रथम सृष्टिको चक्र घुमाउँदा चैत्र शुक्ल प्रतिपदाको रविवार नै भएको कुरा ज्योतिषीका महान विद्वान भास्कराचार्यले पनि सिद्धान्त शिरोमणिको 15 श्लोकमा यस प्रकार व्यक्त गरेका छन्। लङ्का न गर्यान् मुदायन्त भगोस्त शैव बारे प्रथमम् बभु मदो सितो देवी नवमास वर्ष युगादिकानम् युगवत् प्रवृत्ति। अर्थात् लङ्का नगरी दक्षिणी ध्रुवमा सबैभन्दा पहिले दिन महिना वर्ष र युगादिको एक साथमा प्रवृत्ति भई चैत्र शुक्ल प्रतिपदा आइतबार नै सूर्योदय भएको हो। जसरी काल गणनाको आरम्भ आइतबारदेखि नै सुरु गरी सूर्यको जीवन शक्तिलाई सृष्टिको आरम्भ दिवस मान्ने कुरा वैज्ञानिक दृष्टिबाट पनि उत्तम ठहर्छ, उचित ठहर्छ। राजनीतिक दृष्टिकोणबाट विश्लेषण गर्दा चैत्र शुक्ल प्रतिपदाको दिनमा नै अशान्ति मच्चाउने रावणको वध शान्ति संस्थापक विक्रमका आदित्य पराक्रमी सूर्य भगवान रामले आदित्य हृदय जप गरेर गरेका हुन् भन्ने कुरो वाल्मीकि रामायणको अनुशीलनबाट बुझ्न सकिन्छ। लङ्का युद्धमा विक्रमका आदित्य भगवान रामले रावणमाथि विजय यसै चैत्र प्रतिपदादेखि हासिल गरेका हुनाले नै उज्जैनीका राजा आफ्नो राज्यरोहणका अवसरमा विक्रमादित्यको उपाधि ग्रहण गरेको आकलन लगाउन सकिन्छ। यसै पूर्वोक्त दिनदेखि इस्वी सन भन्दा 57 वर्ष पूर्व विक्रम सम्वतलाई प्रचलित गरी नेपाली संस्कृति आर्य संस्कृतिलाई पुनर्जीवित गरेको अनुमान लगाउन सकिन्छ। किनभने चैत्र शुक्ल प्रतिपदाको दिनमा सकरी विक्रमादित्यको समयमा शकहरूलाई विजय गरेको कुनै ऐतिहासिक घटना देखा पर्दैन, तर नेपालका वंशावालीमा विक्रमादित्यले नेपालमा राज्य गरेको विवरण पाइन्छ। फेरि यसै दिनमा दुष्टहरूको दमन गर्न र सज्जनहरूको रक्षा गर्न विष्णुले मत्स्य अवतार धारण गरेको र शिवले माता अन्नपूर्णलाई प्रणाम गरी ताण्डव नृत्यको पूर्व अभ्यास गरेको कथा शास्त्रहरूमा उल्लेख छ। शक्ति सम्प्रदाय अनुसार चैत्र शुक्ल प्रतिपदादेखि नै नवरात्रको आरम्भ हुन्छ भने वैष्णव मत अनुसार पनि यसै अन्तर्गत रामनवमी महोत्सव पर्छ। वस्तुत विक्रम सम्वत सूर्य सम्वत भएकाले यसको प्राचीनता वैज्ञानिकता र महान महत्ता स्वत सिद्ध छ। यसका लागि ऐतिहासिक अभिलेख खोज्न आवश्यक नै छैन। यसरी हामीहरूले जुनसुकै दृष्टिकोणले विश्लेषण गरे पनि नेपालमा प्रचलित अन्य सम्मत भन्दा विक्रम सम्मतलाई नै राष्ट्रिय सम्मतका रूपमा स्वीकार गर्नु सर्वथा युक्तिसंगत देखा पर्छ। औपचारिक रूपमा चन्द्र शमशेरका पालामा विक्रम सम्मत 1960 नेपालका कार्यालयहरूमा विक्रम सम्मतलाई मात्र प्रयोग गर्ने चलन शुरू भएको पाइन्छ। यसै बेलादेखि वैशाख 1 नयाँ वर्षको रूपमा मनाउने प्रचलनको थालनी भयो भनेर यो आलेखमा उल्लेख गरिएको छ। श्रोताहरू, हामी कार्यक्रम साहित्य सरोवरमा बोलिरहेका छौं र यो सामुदायिक रेडियो मर्सङ्गदी एफएम 95 MHz ध्वनि तरंग हो र आज हामीले नेपालका राष्ट्रिय चाडपर्व भन्ने पुस्तकबाट हामीले सामग्रीहरू प्रस्तुत गरिराखेका छौं र यसलाई लेख्नु भएको छ डाक्टर ऋषि प्रसाद शर्माले र यो सृष्टि परिवर्तन र संकल्पको प्रेरणादायी पर्व नयाँ वर्ष भन्ने शीर्षकको आलेखलाई हामी श्रोताबीच पस्किराखेका छौं। समय चक्रको गति। हाम्रो संस्कृति धर्म र व्यवहारबाट कुनै पनि नयाँ कार्यको थालनी गर्दा संकल्प गर्नुपर्ने चलन छ। अल्पदेखि सम्वत ऐन ऋतु मास पक्ष तिथि बार र नक्षत्र आदिको सामूहिक उच्चारण गरी सत्कार्य गर्ने प्रतिज्ञा वाक्यलाई नै संकल्प भन्न सकिन्छ। यसरी प्रकृतिको संकल्पबाट नै समय गणनाको क्रम समय चक्र अर्थात कालचक्रको क्रम आरम्भ हुन्छ। कालचक्रलाई विष्णु चक्र अथवा विश्वचक्र भन्दा पनि हुन्छ। उपनिषेदमा कालचक्रलाई ब्रह्मचक्र भनिएको छ। गीतामा काल कल्पतहम तथा अह मेवाच्यकाल अर्थात क्षण घड़ी दिन पक्ष आदि को गणना म काल हूं र अझ काल को पनि महाकाल हूं भनेर अकलकर्ताले काल अर्थात समयलाई धारण गरेको उल्लेख पाइन्छ। यसरी पूर्वीय चिन्तनमा कालको निरवधि र समयावधि तथा क्षय र अक्षय दुवै रूप मानिएको छ। यस्तो काल पनि गति बिना गतिशील हुन सक्दैन। तसर्थ समय चक्रको अर्को नाम समय काल गति पनि हुन आउँछ। यसरी अविरल बग्ने समय चक्रको गतिलाई कुनै सीमामा बाँध्न सकिँदैन। तर पनि समय चक्र गणनाकर्ताहरूले सजिलोको लागि समयलाई मुख्य रूपले आठ भागमा बाँडेका छन्। ती हुन् संवत्सर ऐन ऋतु मास पक्ष तिथि बार र नक्षत्र। यिनीहरूको यहाँ सामान्य चर्चा गरिन्छ भनेर यो आलेखमा उल्लेख गरिएको छ। एक संवत्सर सबै ऋतुहरूको पूरै एक
1: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98 5046 6662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी

0: कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर।
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहित

0: हडतालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसा।
2: मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कृषि अनुदानमा 32 अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा, सरकारको बेरुजो 88 अर्ब नाग्यो, आर्थिक अनुशासनमै चुनौती।
2: बेरुजु भनेको रुजु नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
1: विपदमा पशु उद्धार प्राथमिकतामा नपर्दा वार्षिक करोड़ौंको क्षति, वैदेशिक रोजगारी सुध्रदै सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै,
3: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
1: दाङ सड़क खण्डमा जीव दुर्घटना, मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जंगली च्याउको जोखिम बढ़दो, वर्षेनी करिब 30 जनाको मृत्यु, चिनेर मात्र प्रयोग गर्न विज्ञको सुझाव।
4: चिनी राखे मान्छेले ल्याएछ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नभए मत्सिदिखेर नखाने।
1: र एन्फामाथिको प्रतिबन्ध फुकुवा, अब नेपाली फुटबलले नयाँ गति लिने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको

0: अजमा यू हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ़ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजू 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरुजू देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ बेरुजू देखिएको छ। प्रदेशतर्फ 5.22 करोड़ रहेको छ। स्थानीयतर्फ 19.04 करोड़ र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ रूपियाँ रहेको छ। प्रदेशगत बेरुजूमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरुजू देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
3: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौ। नगरिसकेपछि त्यो बेरुजू पनि घट्यो, लेखा परीक्षक अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजू स्थानीय तहको र गतबका 25 अरब थियो र अहिले 19 अरब छ। र बेरुजू पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
2: हरेक वर्ष जस्तो बेरुजू बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरुजूलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
4: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो लो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ। त्यो लो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ व्यवहारिक ढंगले विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरू मात्रै गर्ने, अरू भुक्तानी प्रणाली गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजू क्रमशः कम भएर जान्छ। बेरुजू भनेको रुजू नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजू भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिने उपाय हो।
2: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32.13 करोड़ रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
5: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन। होइन, संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन. तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन. तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था होस्.
2: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो. त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ. सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो.
6: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं. अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं. अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं. र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं. त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो कहाँ पुगेको छ, त्यसलाई चाहिँ गर्छौं. पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ. हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं.
2: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ. उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो. विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्. विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्. तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो.
7: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा पनि समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ. र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको सङ्घ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ. है, हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन. यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ. हामीले समन्वय गर्यौँ भने यहाँहरूकै सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ. तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ. जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानिस मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ. तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएनन्, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धार गर्ने कुरामा पनि विभाग लगायत
2: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ. च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो. आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ. यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्. त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए. विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्. खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ. विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
8: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाउ हुन्छ, परालमा उम्रेको च्याउ खाउ हुन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यस कारणले यो चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने हो, नभए नचिनी खाने नखाने।
2: साझा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
1: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
9: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
1: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल, लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसायी आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसायी समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
9: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्नु चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
1: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
15: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आएको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले जाने खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाटामा अनुमति दिन खोज्यौं त्यहाँ बोल्ने दिँदो रहेछ होइन, त्यो कानूनले जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5 स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बल्ने दिँदो रहेछ, यस्तो चाहिँ धेरै कुराहरू चाहिँ नै हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बल्दिया जाने टुरिस्टहरू जाने शुक्ला खाना जान मान्दो रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु, सुदूरपश्चिमबाट धनगढ़ीबाट काठमाडौँ आउने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पोजिटिभ भाँच जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगरिदिया भए हुन्थ्यो।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
16: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो हो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यसमा द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
1: वन्यजन्तु र समुदाय बीचको द्वन्द घटाउनु पर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमणमा पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
19: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ एकसिंगे गैंडा र सयौं प्रजातिका चराचुरूङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ 694 एकसिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ़दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरूङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
20: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
19: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरूङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
20: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
19: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
3: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खाना आउने, त्यही खेल्ने गर्दा स्पोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
21: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएँ हो, जुन बेला क्लियर पानी थियो त्यतिखेर।
22: पहिला चाहिँ जलकुम्भीहरू घिच्ने निकाल्ने कामहरू हुन्थ्यो।
19: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय वासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्यजन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भूपरिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल,
16: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ जन द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
19: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाई छ। सिन्धु ढकाल सीआईएन रेडियो भरतपुर चितवन।
1: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधावर्ती बेरोजगारी 2.99% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डामरीखोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर
3: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटु को भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477969229
5: होइन दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
6: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
6: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
5: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
6: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
7: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
8: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2083

0: समृद्ध आधुनिक खरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका बुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्सको बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania and Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन सुन्दर देखिनु तपाईको अधिकार हो हेरचाह हाम्रो जिम्मेवारी अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा
4: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने ट्याटु हटाउने
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने शरीरमा भएका मुसा र कोठी हटाउने
4: हाइड्रोफेसियल सेवा सेमी पर्मानेन्ट मेकअप
2: आँखी भोको नयाँ आकार दिने कानमा भएको पलको उचित उपचार
4: कपाल झर्ने समस्याको उपचार अनुहारमा भएको डन्डीफोरको उपचार
2: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ
4: सुन्दरता अब सपना होइन वास्तविकता हो आजै सम्पर्क गर्नुहोस् 98426 10 320 र 98118 41 591
2: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान विश्व नगरपालिका 7 त्रिवेणी टोल लमजुङ

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, लमजुङ।
6: सम्पर्क फोन

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: अहा, म यो बिहे गर्दिन।
1: हैन, के हो, बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-0046 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कण कणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोला नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: बीबीसी नेपाली सभाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनएलएफ प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार, संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत, वरिष्ठ अधिवक्ता राजेश श्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: हजारौं रेडियो
3: दहालबाट समाचार सुन्नुहोस्। नेपालीको माझमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
2: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
1: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो, को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ। होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
1: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
5: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ आयोग वा कार्यदल जे बनाएको।
6: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
5: यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि जे कुरा भए पनि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो स्पष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
6: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन।
5: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
6: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
5: मैले त्यसै भएर भने नि, आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
6: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
5: अहिलेकै अवस्थामा यसै गरेर गरे भने चाहिँ यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
6: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने, प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
5: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
1: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्थामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्था पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्था प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपले एन्थालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति शी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अरबौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 कोलासत्तरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन 2 भव्य प्रदर्शन हुँदैछ।
3: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वासवन्दन 2
2: मनोज गुरुङ, प्रमिला गुरुङ, टिकाराम घले, कुपिना गुरुङ, टेक गुरुङ, यमुना गुरुङ, विक्रम राणा मगर, लक्ष्मी गुरुङ, प्रीति घले, किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
3: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12 बजे र 3 बजे, स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट्स बेसिसर स्वाग।
2: टिकट दर ₹300 र ₹500।
3: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 97660-10-286, यमुना तमिसो 97694-92-230।

0: समृद्ध आधुनिक खरावा र मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण पूर्ति पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: चाहिन्छ।
1: समिचो 14 केमे बोदे लोटी पर्दिरो बैंगेने विवरण पि बिषय मुइ खाता लिखै हाम्रो
2: खै खै बहु कोई लोटर भरदिलवा
3: आंगी समझो लोटरी पर दिव छाताई गुरी
2: भरदी आ भरदी बा लोटर खले पर दिम बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खाई बिसा खाई मई विश्वास आनंद फोने खले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
4: सिद्धार्थ
3: बैंक क्यारे जन हेदरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
1: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र भेषीसर नगरपालिका साथ लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98134932।
7: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463 06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: यस्तो फिल्म त मैले ठूलो हलमा हेर्ने औकात राख्छु।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
2: यतिको
0: मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दाले ढिलो गर्दैन।
1: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
3: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छ, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छन्।
1: कलाकारहरू विजय बराल, वर्षा राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: लाइके को अर को छैन
1: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गुरु आमा
2: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर
1: कलाकारहरू मिथिला शर्मा बुद्धि तामाङ प्रेम सोनी सुनार सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति
3: गुरुआमा यो सबै मैले गर्दा भएको
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 066590999, मोबाइल 9847729629।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999, 9847079229। सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ।

सामुदायिक रेडियो मर्सङदी 95 मेगाहर्ज सुनेर बसिरहनु भएका श्रोताका लागि हाम्रो सन्देश। तपाई अहिले रेडियो सुनेर सुत्ने तर्खरमा हुनुहुन्छ होला, कोही घरदन्त गर्दै हुनुहुन्छ होला भने कति लेखपढ गर्दै हुनुहुन्छ होला, तर काम गर्ने क्रममा कति कुरा बिर्सन पनि त सक्नुहुन्छ। तपाईले कुखुरा, बाख्रा, भेडाको खोरमा चुकुल लगाउन त भुल्नु भएन, गाई, भैंसी र पाठापाठी राम्रोसँग बाँध्नुभयो। एक पटक गएर पो हेर्ने हो कि फेरि रातभरि बाली नाली खाएर सखा पार्न सक्छ। आफ्नो आफन्त जनसँग एकल फोन गर्नुपर्नेमा भुल्नु त भएन। तपाईले नियमित रूपमा खानुपर्ने औषधि खान भुल्नुभयो कि भान्साको काम सकिएर ग्यास आगो राम्रोसँग निभाउनुभयो, फेरि सानो हेलचेक्राइले गर्दा ठूलो विनाश निम्त्याउला नि। धारा बन्द गर्न, बत्ती निभाउन अनि ढोकाको चुकुल लगाउन त बिर्सिनु भएन, एक पटक हेर्ने पो हो कि। अन्त्यमा रात्रि सुखद सपनीका साथ बितोस्, शुभरात्रि।